0: खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
1: छ महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल अण्डा दुधजन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
0: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
2: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: क्यासको फिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
8: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भोटेकोशी बारीमा हराए 150 राष्ट्र सेवक 82 सेना प्रहरी पनि सम्पर्कविहीन शीर्षकमा खबर प्रकाशित छ। यसलाई सुभाष भट्टले लेख्नु भएको छ। भोटेकोशी बारीमा सुरक्षाकर्मी निजामती कर्मचारी जनप्रतिनिधि र शिक्षक सहित करिब 150 राष्ट्र सेवक सम्पर्कविहीन भएका छन्। नेपाली सेनाका 45 र नेपाल प्रहरीका 25 र सशस्त्रका 12 जना हराइरहेका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायसँग समन्वय गरेर कर्मचारीतर्फ हराइरहेकाहरूको विवरण तयार गरेको हो। बाढ़ी प्रभावित क्षेत्रमा झाडा पखाला देखियो, हैजा फैलिने जोखिम शीर्षकमा खबर प्रकाशित छ। होल्डिङ सेन्टरमा झाडा पखाला देखिएपछि स्वास्थ्य मन्त्रालयले हैजा विरूद्धको 21,000 खोप र 1,000 भन्दा बढ़ी प्याकेट जीवनजल पठाएको छ। रसुवाका जंगल र नदी किनारमा सेना सशस्त्रको गस्ती शीर्षकको पनि खबर छ भने जलविद्युत आयोजनाका सुरूङहरूमा उद्धार अपरेशन, आइतबार त्रिशुली एमा 2 र रसुवा भोटेकोशीमा 1 सप भेटिए शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै कांग्रेसमा संस्थापन लचक देउबा समूह अडानमै शीर्षकको खबर पनि प्रकाशित छ। वडा अधिवेशन सार्ने र पुससम्म सदस्यता नवीकरण गरेकाले महाधिवेशनमा भाग लिन पाउने निर्णय गर्दै संस्थापन र महाधिवेशन रोक्नुपर्ने देउबा पक्षको माग रहेको छ। तर यता नेपाली कांग्रेसले पनि आफ्नो 15 महाधिवेशनको तयारी र मुलुकको समसामयिक विषयमा महत्वपूर्ण अरू निर्णय सार्वजनिक गरेको छ। हिजो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले 83 सदस्यता नवीकरण गरेका तर अध्यावधि हुन बाँकी रहेका सदस्यहरूलाई पनि आगामी महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको हो। त्यस्तै भित्रपृष्ठमा जोखिमयुक्त स्थानको बसोबास सार्न कानून बनाउँदै सरकार शीर्षकको खबर पनि प्रकाशित छ। भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक भएको छ।
7: नागरिक दैनिकमा अन्तिम संस्कारमा पनि सकस, एउटै कोठामा दुई परिवार शीर्षकमा खबर छापिएको छ भने अर्को खबर ग्यासको अझै अभाव, रातभरि लाममा शीर्षकमा छापिएको छ। बाढ़ी पहिरोपछि काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव झन चर्किएको छ। सामान्य अवस्थामा आफूले ल्याउने डिपोमा नाम लेखाएको आधा महिना पुग्दा समेत ग्यास पाउने आश नभएपछि अहिले काठमाडौँ उपत्यकाका उपभोक्ता एक सिलिण्डर ग्यास लिन उद्योग तथा सरकारले तोकेको बिक्री केन्द्रमा रातभर लाइन लाग्नुपर्ने बाध्यतामा छन्। उद्धारमा दैनिक 20 हेलिकप्टर शीर्षकमा रमेश धमलाले लेख्नु भएको खबर छापिएको छ। 10 गतेदेखि परिचालित नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरले 21 गतेसम्म 13,000 भन्दा बढ़ीको उद्धार गरिसकेका छन्। पुनर्निर्माणमा 9 खर्ब शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर पनि नागरिक दैनिकमा छ।

0: कान्तिपुर दैनिकमा शेयर बजारमा बाढ़ीको धक्का कहिलेसम्म शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको छ। सूचीकृत 111 जलविद्युत कम्पनी मध्ये एक दर्जन आयोजना मात्रै प्रभावित भए पनि शेयर बजारमा जलविद्युत, निर्जीवन बीमा र अन्य उपसमूहमा नै असर देखिएको छ। सञ्जालमा घृणा फैलाउनेलाई खोज्दै सरकार शीर्षकमा जयसिंह महरा र आरती पौडेलले लेख्नु भएको छ। बाढ़ी पीड़ित विरूद्ध जथाभावी कमेन्ट गर्ने विरूद्ध सरकार निर्मम बन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि नेपाल प्रहरीको साइबर ब्यूरोले 10 जनाको टीम बनाएर अनुसन्धान थालिसकेको छ। बाढ़ीमा बेपत्ताको विवरण जुटाइरहेका निरज शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छ भने अर्को खबर भित्रीपन्नामा प्रभावित विदुरका 15 खानेपानी स्रोतमा भेटिए हानिकारक जीवाणु शीर्षकमा अर्जुन पौडेलले लेख्नु भएको छ। शेखरलाई महाधिवेशन गर्ने संयन्त्रको नेतृत्व मान्न गगन तयार शीर्षकमा कुलचन्द्र नेउपानेले लेख्नु भएको खबर रहेको छ। अर्को खबर भोटेकोशी बाढ़ीका कारण सिजनमै सुनसान बने पर्यटकीय गन्तव्य शीर्षकमा छापिएको छ भने नुवाकोट रसुवा जोड्ने सड़क अहिलेसम्म सञ्चालनमा आउला शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको छ। ढुङ्गे बजारबाट 7 किलोमिटर सड़क खुलेको छ। बेत्रावतीसम्म पुर्याउने र बेली ब्रिज हालेर रसुवा जोड्ने तयारी सरोकारवाला निकायले गरेका छन्। बाढ़ीले बगायो 1806 हेक्टर कृषियोग्य जमीन शीर्षकमा प्रकृति दहालले लेख्नु भएको खबर पनि छापिएको छ। त्यसै गरी आर्थिक कारोबार दैनिकमा बाटोमै रोकियो रसुवाको अर्थतन्त्र शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। चीनसँग बाँकी नेपाललाई जोड्ने रसुवाको भदौ 10 को बाढ़ीसँगै उत्पादन, व्यापार, पर्यटन, वित्तीय सेवा र लगानी जोड्ने सबै पूर्वाधार गुमाएको खबरमा उल्लेख गरिएको छ। विकल्पमा सुरूङ र त्रिशुली पारी सड़क, तत्काल यातायात सुचारूका लागि काम तीव्र शीर्षकमा खबर छ। पृथ्वी राजमार्गमा पर्ने धादिङको कृष्णभीर पहिरो नियन्त्रण गरेर यातायात सुचारू गर्न सरकारले दीर्घकालीन समाधानको योजना अगाडि सारेको छ। गोर्खा पत्र दैनिकमा छापिएको खबर रहेको छ। सुरूङभित्र जीवनको खोजी शीर्षकमा यो खबर ईश्वर चन्द्र झाले लेख्नु भएको हो। भित्रीपन्नामा तरल अक्सिजन आयातले उद्योग मारमा शीर्षकमा नवराज पटेलले विराटनगरबाट लेख्नु भएको छ। राहत सामग्री नै म्याद गुज्रेका, असल विवरण अभ्यास पालना गर्न निर्देशन शीर्षकमा खबर छापिएको छ। 3 दिनमा 87,000 ग्यास सिलिण्डर भित्रिएको बारेमा पनि खबरमा उल्लेख छ। आरोहणको मुखमा मनास्लुको पर्यटन प्रभावित बारेमा मिनराज भण्डारीले लेख्नु भएको खबर छ। उत्तरी गोर्खाको चुमनुब्री गाउँपालिका 4 नामरुङ स्थित बुढी गण्डकी र थोराङ खोलामा गएको बाढ़ीका कारण मनास्लुको पर्यटन प्रभावित भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार मनास्लु संरक्षण क्षेत्र अन्तर्गत पर्ने बुढी गण्डकी र थेराङ खोलामा हिजो बिहान गएको बाढ़ीले 2 पुल र मुख्य पदमार्गमा क्षति पुगेपछि मनास्लुको पर्यटन प्रभावित भएको हो।
1: साझा खबरमा अब विदेशका खबर। इरानले हर्मुज जलमार्गको सुरक्षा सुनिश्चित गर्न भइरहेका पछिल्ला कूटनीतिक प्रयासहरूबारे टर्की र साउदीसँग छलफल गरेको छ। टर्कीका विदेश मन्त्रीले समकक्षीसँग छलफल गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तिनै विदेश मन्त्रीहरूले पश्चिम एसिया क्षेत्रमा स्थिरता प्रवर्धन गर्न र संयुक्त राज्य अमेरिकाको आक्रमणकारीलाई रोक्नका लागि हर्मुज जलमार्गमा उत्पन्न असुरक्षालाई सम्बोधन गर्न भइरहेका कूटनीतिक प्रयास बारेमा छलफल भएको बताइएको हो। यता इरानले हर्मुज प्रवेश गर्न खोजिरहेको अमेरिकी पानी जहाजमाथि आक्रमण गरेको दावी गरेको छ। अमेरिका र इरानबीच पुनः सैन्य तनाव भइरहेका बेलामा इरानले यस्तो दावी गरेको हो। इरानका अनुसार अमेरिकी जहाज हर्मुज प्रवेश गर्न खोजेपछि त्यसलाई लक्षित गरी आक्रमण गरिएको थियो। तर इरानको उक्त दावीलाई भने अमेरिकाले तत्काल पुष्टि गरेको छैन। र गाजापट्टीबाट पालिस्तानीहरूलाई हटाउने इजरायली सरकारका मन्त्रीहरूको व्यक्त गरेका योजनाहरू बारे त्यस क्षेत्रका विभिन्न 8 इस्लामिक र अरब मुलुकहरूले निन्दा गरेका छन्। उनीहरूले यो योजनाहरूले अमेरिकाको समर्थन प्राप्त शान्ति प्रक्रियालाई जोखिममा पार्ने समेत बताएका छन्। इजरायली रक्षा मन्त्रीले इजरायलले गाजाबाट पालिस्तानीलाई हटाउने योजना बनाएको जानकारी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पछिल्लो वर्षमा गाजाबाट 2,50,000 पालिस्तानीलाई हटाउने र त्यसपछिका 6 वर्षमा बाँकी करिब 20,00,000 बासिन्दालाई हटाउने लक्ष्य राखिएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
0: साझा खबरमा अब खेल खबर। लगातार 3रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमी फाइनलमा प्रवेश गरेको छ। हिजो भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल एक खेल अगाडि नै सेमी फाइनलमा प्रवेश गरेको हो। साउदीले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेटको क्षतिमा भेटायो। नेपालका लागि कुलशन झाले, अभिजित 44 तथा रोहित पौडेलले अभिजित 24 रन बनाउनुभयो। त्यसअघि ईशान पाण्डेले 40 तथा देवखनालले 39 रन बनाउनुभयो। आसिफ शेखले 20 र अर्जुन कुमारले 15 रन बनाउनुभयो। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले भने टूरको अन्तिम खेलमा पनि हार बिहोर्नु परेको छ। हिजो भएको न्यूजील्याण्ड एसँगको एक दिवसीय खेलमा नेपाल 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 212 रनको लक्ष्य न्यूजील्याण्डले एक बल बाँकी छँदा 8 विकेटको क्षतिमा पूरा गर्यो। कर्णाली शिवराजले नेपाल भलिबल लीग एनभीएलमा लगातार दोस्रो जीत हात पारेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा भएको दोस्रो खेलमा कर्णालीले खप्तट फाल्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै जीत यात्रा कायम राखेको हो। पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले काठमाण्डु रेड्सलाई सोझो सेटमा हराउँदै पहिलो जीत हात पारेको छ। लीगमा आज मधेस वारियर्स र अन्नपूर्ण स्पाइकर किङ्स तथा सगरमाथा स्म्यासर्स र कर्णाली शिवराज बीच खेल हुनेछ।
1: विपदमा बालबालिकाको सुरक्षाका लागि अभिभावक र सरकारवालाको भूमिका, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: मात्र डीटीएच सेवा डिस्कोम खुशीको कनेक्शन। मौसमका कारणले पर्ने असर र ती असरबाट बच्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
1: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
0: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: साझा खबरमा अब विपदमा बाल बालिका र किशोरीको सुरक्षाको कुरा। रसुवाको भोटिकोसी बाढ़ीपछि कैयौं बाल बालिकाले अभिभावक गुमाएका छन् भने कति घाइते अवस्थामा पनि छन्। विपदपछि बाल बालिका तथा किशोरीको सुरक्षा र सरकारवालाको भूमिकाका बारेमा हामीले आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँग कुराकानी गरेका छौं।
5: संस्थागत स्याहार भनेको अथवा कुनै संस्थामा लगेर होम सेन्टरमा राख्ने भनेको त अन्तिम विकल्प हो। हेर्नुहोस्,
4: त्योभन्दा अगाडि चाहिँ के के हुन्छ?
5: त्योभन्दा त धेरै कुरा हुन्छ। पहिलो कुरा, सिंगल प्यारेन्ट छ भने आफ्नै परिवार छ, हजुरआमा हजुरबाले हेर्न सक्छन्। त्यसपछि भएन भने हाम्रो त संस्कार त एकदम कलेक्टिभ छ नि त, मामा घरमा हेर्न सक्छन्, मामा माइजूहरूले हेर्न सक्छन्, सुरक्षित। तर सरकारले फेसिलिटेट गर्नु पर्यो। सरकारको स्थानीय सरकार, प्रत्येक स्थानीय सरकारमा अहिले महिला बाल बालिका हेर्ने अफिसर छ,
4: बाल कल्याण अधिकारीहरू
5: छन्, उहाँहरू मोबिलाइज हुनु पर्यो। प्रत्येक बच्चाहरूको सिचुएसन, प्रत्येक बच्चाहरूको अवस्था अध्ययन गरेको हुनु पर्यो, रेकर्डमा हुनु पर्यो। प्रत्येक बच्चाको एउटा योजना हुनुपर्छ कि, कोही चाहिँ आफन्तको हातमा छ, कोही उसको हातमा छ, कोही कहाँ छ, कोही इन्स्टिट्युसनल केयर, कोही स्कूलमा छन्, कोही दिनभरि एटेन्डेड अनएटेन्डेड छन्, कोही दिनभरि कसैले हेरेका नि हुन सक्छन्।
4: त्यसको लागि कुनै विद्यालयले अथवा कुनै केन्द्रहरूमा पठाउँदा र परिवारभित्रै रहँदाको यसले विकासमा पार्ने प्रभाव कस्तो हुन्छ?
5: अहिले इन्स्टिट्युसनल केयरमा जाँदा धेरै फरक पर्छ। इन्स्टिट्युसनल केयर लास्ट अप्सन हो, तर हामीले स्कूलहरूमा अथवा होल्डिङ सेन्टरहरूमा परिवारसँग सँगै बसे डिजास्टरमा सबैको, प्रत्येक बच्चाको प्रोफाइल हुनुपर्छ। त्यहाँ बाल कल्याण अधिकारी नै तोकिया, कति ठाउँमा छन् भने कतिमा तोकिएका छन्, कतिमा त नियुक्ति नै गरेका छन्। उहाँहरूको काम भनेको छैनन् भने छिमेकी असर नभएको ठाउँबाट बाल कल्याण अधिकारी जान सक्छन् नि। हाम्रो राष्ट्रिय बाल अधिकार परिषदले एकैछिन व्यवस्था गर्न सक्छ नि। अब जस्तो उदाहरणलाई नुवाकोटमा 10-12 पालिका छ, 3-4 पालिका चाहिँ एकदमै गम्भीर रूपमा क्षतिग्रस्त छ, र अरू क्षतिग्रस्त नभएको पालिकाको बाल कल्याण अधिकारीहरू गएर त्यसका डाटा बनाएर त्यहाँ गएका बाल बालिकासँग सरोकार राख्ने संस्था, जसको उदाहरण धेरै छन्, बाल बालिकाको लागि काम गर्ने, बाल बालिकासँग काम गर्ने धेरै अन्तर्राष्ट्रिय ठूल्ठूला संस्थाहरू छन्। उहाँहरू एकदम परिचालित पनि हुनुहुन्छ, मैले ग्राउन्डमै देखा।
4: दुर्व्यवहारको जुन घटनाहरू हुन नपाओस् भन्नको लागि स्वयं व्यक्ति र अथवा परिवारको अभिभावकको भूमिका के हो अहिलेको यो विपदमा?
5: बच्चाहरूलाई पनि आफूलाई हुन सक्ने हानिको होइन जानकारी हामीले गराउनुपर्छ त्यहीँ गएर, त्यसपछि परिवारलाई सजग गराउनुपर्छ। अहिले स्थानीय, अहिले राम्रो कुरा दिने सुरक्षा निकाय पनि त्यो होल्डिङ सेन्टरमा भएको हुनाले मान्छेलाई अलिकति डर, अलिक त्रास हुन्छ। एक दुईवटा घटना त आइ पनि सक्यो, यहाँले थाहा पाइसक्नु भयो होला होइन, बच्चीहरू खोलामा अलिकति दुर्व्यवहारमा परेका आदि इत्यादि। अब बच्चाहरूलाई कहाँ जाने, कहाँ नजाने, कसरी सुरक्षित बस्ने, बच्चा एक, दुईमा परिवारलाई पनि आफ्नो बच्चाहरू अनएटेन्डेन्ट नछोड्नुहोस्, बाहिर नछोड्नुहोस्। अर्को कुरा, बाल बच्चाहरूलाई चाहिँ म सुरक्षित ठाउँ, बा आमाले पनि त यस्तो दुःखमा के बस्नु भनेर सुरक्षित ठाउँमा पठाउने कोसिस गर्छन्। ल भइहाल्यो, काठमाडौँ पठाइहालौँ, कहाँ पठाइहालौँ भन्छन्। बच्चाहरू परिवारबाट सेपरेट हुन साथ अर्को रिस्क, अर्को चाहिँ जोखिममा पर्छन्। फेरि त्यो परिवारबाट सेपरेट हुँदाखेरिको कसरी म्यानेज गर्ने, र ट्राफिकिङमा पो पर्छन् कि त
4: बेचबिखन,
5: यो भेगमा थिएन होला, अर्को भेगमा थियो होला, तर झेल्दैछौँ हामी त्यो समस्याहरू। त्यही कारण बाल बच्चाहरू अरू फेरि अरू कनेक्सनमा, अरू मान्छेको कनेक्सनबाट के अरे बेचबिखन पर्न सक्ने।
4: आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: भोटिकोसी बाढ़ी प्रभावित क्षेत्रमा बालिका तथा किशोरी हिंसाको जोखिममा नेपाल चीन सीमामा 10 अर्ब भन्दा बढ़ीको क्षति। चाडपर्व लक्षित सामान बगेपछि व्यवसाय चिन्तित।
7: कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधिक नगरेकाले पनि 15 महाधिवेशनमा भाग लिन पाउने, भोटोकोशी बाढ़ी प्रभावितका लागि नेकपाको 24 बुधे प्रस्ताव पारित, प्रधानमन्त्रीद्वारा सुरक्षाकर्मीको तलब भत्ताको व्यवस्थापनमा ध्यान दिने प्रतिबद्धता,
6: बाढ़ीपछिको पुननिर्माणमा पर्याप्त ध्यान दिन विज्ञहरूको सुझाव, जोखिममा युक्त बस्ती सार्न अध्ययन समिति गठन, कोरोला नाकालाई चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप,
7: हर्मुज जलमार्गको सुरक्षाका विषयमा इरानद्वारा टर्की र साउदीसँग छलफल, जलमार्ग प्रवेश गर्न खोज्ने अमेरिकी पानी जहाजमाथि आक्रमण,
6: र नेपाल एससीसी प्रिमियर कपको सेमी फाइनलमा नेपाल एक क्रिकेट टोली अन्तिम खेलमा पनि पराजित, एनबीएलमा आज दुई खेल हुने।
7: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धर राजमान लिखित कौडी .com बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा नेकपा भित्रको विवाद र असन्तुष्टि, जहाँ शीर्ष नेताहरूको बीचमा राम्रोसँग संवाद नभएका बारेमा विभिन्न टीका टिप्पणी भइरहेका छन् भने संगठन संरचनाले पनि गति लिन सकेको छैन। यहाँ एउटा दुईजना व्यक्तिहरू छन्, दुईटा सोफामा बसिराखेका छन् र शीर्ष नेताहरूको संख्या सीमित हुँदै गर्दा सक्रियता क्रियाशीलता अझ घट्दै गरेका बारेमा पनि विभिन्न टीका टिप्पणी भइरहँदा दुईजना नेता जस्ता देखिने व्यक्ति सोफामा बसेर संवाद गरिराखेका छन्। एउटा अलि लामो कपाल पालेका व्यक्तिको नजिकै रहेका अर्को व्यक्तितर्फ फर्केर ती व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, नाम बदलेर नेकपा एकल काटे पार्टी बनाउने हो कि त, किनभने अब त हजुरसँग म मात्रै रहेँ।
6: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लिलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षाको आजको अंकमा हामीसँग संवादका लागि आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकाल हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
1: नमस्ते, धन्यवाद।
0: भोटेकुसीमा भदौ 10 गते गएको बाढ़ी पछि 12 दिन बित्दै लाग्दाखेरि उद्धारको काम पनि त्यतिकै भइराखेको छ र राहत वितरणका विभिन्न अभ्यासहरू पनि त्यहाँ चलिराखेका छन्। आधार नेपालको कार्यक्षेत्र रहेकै जिल्ला पर्यो नुवाकोट र रसुवा आसपासमा पनि यहाँहरूले त्यो राहत वितरणको लागि पनि समन्वय गरिराख्नु भएको छ। के पुग्यो, अझै के पुर्याउँदै हुनुहुन्छ यहाँहरूको तर्फबाट? त्यहीँबाट अगाडि बढौं।
1: राहत धेरै नै गएको छ, राहत राम्रोसँग आएको छ, तर फर्स्ट केही दिन चाहिँ अब अलिकति अलमल जस्तो, 3-4 दिन त अलमल जस्तै भयो। राहतको विषयमा अलमल हुनुको कारणहरू छ, हामीले जुन वान डोरको कुरा गरेका थियौँ होइन, त्यसमा अलिकति छलफल गर्नुलाई अहिले राहत गएको छ। अब हाम्रो हिसाबले भन्नु चाहिँ हामीले इमिडिएटली दोस्रो, म हुम्लामा थिएँ बाढी जाँदा, मैले 9 बिहान यो आयो भन्ने थाहा पाएपछि मेरो बहिनीले भनेपछि, मेरो अब मेरो घर पनि त्यतै हो, त्रिशुलको तिरमै छ मेरो बहिनीको घर, अनि म 2 काठमाडौँ आइपुगिहालेँ फ्लाइटमा। अनि त्यसपछि हामी इमिडिएटली रेस्पोन्समा गयौँ र पहिलो रेस्पोन्स त्यही दिन बेलुकाबाट सुरु गरेर हामीले 1,000 परिवारलाई फुड बास्केट भनौँ, खानाको झोला बनाएर काठमाडौँ सिडीवाला जिम्मा लगायौँ। काठमाडौँ सिडीले इमिडिएटली, त्यो सबैभन्दा बढी निडको काम रहेछ, उहाँले इमिडिएटली भोलिपल्ट बिहानै सबै 1,000 नै MI-16 रसुवा गयो। अनि त्यसपछि हामी अरू यतापट्टि साइडमा राहतको काममा लाग्यौँ र अनि खोला वारी विदुर बटार साइडमा चाहिँ प्रशस्त खानेकुराहरू भएको र मान्छेहरू पनि आफै जागरूक भएर गाउँलेहरूले स्कूलहरूलाई हेल्प पोस्टलाई पनि यो होल्डिङ सेन्टरको रूपमा मान्छेहरूलाई राखेको, आफन्तहरूले घर घरमा मान्छे राखेको, मेरो आफ्नै बहिनी घरमा 16 मान्छेले सबैले आफैले स्वतः स्फूर्त भोलिन्टियरी रूपमा राखेको र नुवाकोट जिल्ला आफै पनि अन्नको भण्डार भएको हुनाले उहाँहरूलाई के अरे खानाको खासै त्यो भनौँ न क्राइसिस चाहिँ लेभल चाहिँ थिएन, तर खोला पारी चाहिँ मान्छेहरू, त्रिशुली पारी चाहिँ एकदम कम मान्छेहरू गएको हुनाले त्यसको पर्सिपल्ट चाहिँ हामी त्यहाँ फोन गरेर खाद्यान्नको अवस्था के छ, औषधिको अवस्था के छ सबै सोध्यौं स्थानीयलाई र जाँदाखेरि खानाको अवस्था ठिक थियो, हामीले खाना लगेनौं। अनि त्यतिखेर अलिकति चाहिँ हाइजिनको, स्पेसली बच्चाहरूलाई हाइजिनको, साबुनको, सेनिटाइजरको लगायतको कुराहरूको अथवा टुथपेस्टको, मास्कको, त्यस्तो कुराको खाँचो थियो, त्यो लिएर हामी चाहिँ लगभग हामी यो गाडी बाटोमा फसेको कारण गर्दा 17 गाडीमै बसेर 17 यात्रा आउने जाने गरेर 17 त हामी मोटरमा भयौँ, काम हामीले जम्मा 3.5 गर्छ।
0: त्यहाँ अझै आधार नेपालको तर्फबाट केही लिएर जानुपर्ने, पुर्याउनु पर्ने अझै बाँकी छ कि, अथवा कस्तो खालको दीर्घकालीन योजनाहरू बनाएर राहत वितरणमा सहभागिता जनाउन खोज्दैछ आधार नेपालले?
1: हामी 3 कुरा गर्दैछौँ, म 3 कुरा भन्छु। एउटा चाहिँ हामी अब राहतमा भन्दा पनि धेरै कुराहरू हाम्रो सुरक्षा निकायका हाम्रा सुरक्षाकर्मीहरूलाई केही गियर्सहरू खान्छ, गम्बुट्सहरू थिएन, अब हामीले कोअर्डिनेसन गरेर किनेरै भनौँ, हामीले गोल्ड स्टारबाट किनेर एकदम उहाँहरूले पनि एकदम के भन्छन् फ्याक्ट्री कस्टमा दिनुभयो, त्यो लिएर हामी उसमा गयौँ। जे चाहिन्छ त्यो गर्ने हो अहिले चाहिँ, स्थानीय निकायसँग कोअर्डिनेट गरेर, सिडिओसँग, आर्मीसँग, पुलिससँग के एक्ज्याक्टली के चाहिएको छ त्यो कोअर्डिनेसन गर्ने। मैले चाहिँ हाम्रो भाषा भन्दा ग्याप्स र ल्याप्स भन्छु कि, जहाँ ग्याप छ, जहाँ कमी छ, जहाँ कमजोरीहरू, जहाँ के हुन सकेको छैन, त्यो कुरामा हामीले स्थानीय निकायलाई हामीले यो एकदम बिर्सिनुहुन्न, स्थानीय निकायहरू एकदम सक्रिय छन्, कोअर्डिनेसन गर्छन्, पोजिटिभ छन्, केही गरौँ भन्ने स्थानीय जनप्रतिनिधिहरू एकदमै बढी चिन्तित र अनि एकदमै बढी सहयोगी पनि छन्, उहाँहरूले एकदम कोअर्डिनेसन गरिरहनु भएको छ। अहिले एउटा काम भनेको र त्यहाँ के ग्यास छ, के ल्यास छ, सबै ठाउँ पब्लिकको लागि, सेक्युरिटी पर्सनललाई रेस्क्यू गर्नको लागि भनौँ, उद्धार कार्यको लागि हाम्रा सुरक्षा निकायलाई के कुराको खाँचो, के कुराले गर्दा गाह्रो भइरहेछ, कम्पुट थिएन अतिसम्म होइन, हामी दुईटा संस्था मिलेर 2016 जोर जुत्ता लिएर गएपछि अहिले ढुक्क 100% पुगेको
0: गम्बुट, सुरक्षा निकायको
1: गम्बुट, मास्क, हातमा लाउने पन्जा, युटिलिटी, यस्तो कुराहरू सुरक्षा निकायलाई डोरी, तपाईँको त्यो स्ट्याटिक रोप भन्छन् होइन, पुलिसहरूले प्रयोग गर्ने डोरीहरू कति महत्वपूर्ण छ
0: उद्धारको क्रममा प्रयोग,
1: त्यस्ता कुराहरू लिएर गयौँ हामी।
0: जस्तो अब त्यहाँ तपाईँले आउने जाने अथवा संयन्त्र मार्फत सूचनाहरू लिने दिने गर्दै गर्दाखेरि झण्डै दुई हप्ता बित्नै लाग्दाखेरि त्यहाँको अवस्था त्यो सही तरिकाले राहत वितरण प्रक्रिया त्यसको व्यवस्थापनमा राम्रै देखिएको छ अथवा केही अझ हामीले सुधार्न सक्यौं भने अझ राम्रो हुनेवाला छ?
1: होइन, अहिले त स्टेबल छ। अहिले चाहिँ अब त्यो ठाउँ विभिन्न स्थानीय जनप्रतिनिधिहरूको कारणले, स्थानीय सरकारको कारणले, सुरक्षा निकायको कारणले धेरै कुरा स्टेबल छ। स्टेबल कुरालाई हामीले एप्रिसिएट गर्नुपर्छ। तर चार दिन जति चाहिँ हामीहरूले यो एकद्वारको कुराले कन्फ्युजन भयो है। मलाई के लाग्छ, मेरो आफ्नो विचार चाहिँ के हो भने एकद्वार नीति चाहिँ सामान्य समयमा हो के, वर्षको अरू सबै समय एकद्वार गरौं तर इमर्जेन्सीमा एकद्वार नगरौं। इमर्जेन्सीमा उयो कोशीमा 56 ढोका छ, एकद्वार बाढी आउँदा एकद्वार गरियो भने त्यो डिजास्टर हुन्छ। मैले उदाहरण खालि एनालोजी मात्र है यो। त्यसै गरी एकद्वार इमर्जेन्सीमा होइन, एकद्वार सामान्य समयमा एकद्वार गरौं, इमर्जेन्सीको समयमा कोर्डिनेसन गरौं, मोबिलाइज गरौं, सहकार्य गरौं, सबैलाई स्वागत गरौं है। यदि मैले म्यानेज गर्ने हो भने मैले सबैलाई आउन, यो सबै नाकाहरूमा हामी गृह मन्त्रालयको अथवा स्थानीय सरकारको कसैको पनि हुन सक्छ, टिम सुरक्षाकर्मी सहित बस्ने, आउने सबै सहयोगहरूलाई ती रिसिभ गर्ने, त्यहाँ रेकर्ड गर्ने, एकजना सुरक्षाकर्मी सहित तपाईँ यो ठाउँमा जानुहोस् यो ठाउँमा बढी खाँचो छ भनेर प्रत्येक कोर्डिनेसन सेन्टर बाटो बाटोमा राखेर त्यो एकदमै राम्रो कोर्डिनेसन, एकदमै राम्रो फेसिलिटेसन, हामी सबै ट्रक्सहरूलाई, सबै राहत सामग्रीहरूलाई, पहिलो चरणको राहत सामग्रीहरूलाई सुरक्षाकर्मी, प्रत्येक गाडीमा एउटा सुरक्षाकर्मी राखेर प्रत्येक आवश्यक ठाउँमा पठाउन र प्रत्येक कुराको रेकर्ड, गएको रेकर्ड, बाँडेको रेकर्ड र फर्किँदाखेरि थ्याङ्क यू लेटर सुद्धा दिन सकिन्थ्यो, हामीले धन्यवाद सहित दिएर पठाउन सकिन्थ्यो।
0: त्यसो भए स्थानीय प्रशासन अथवा सरकारले नै जुन एकद्वार नीति भनेर लिएको छ त्यो गलत छ?
1: होइन, म चाहिँ इमर्जेन्सीको समयमा, क्याटास्ट्रोफी विपदको समयमा चाहिँ एकद्वार नीति, अरू बेलामा तयारी हुँदा वा एकद्वार गर्नुहोस्, तयारी हुनु पर्यो नि, प्रिपेयरनेस भन्छ नि, हामीले तयारी गर्दाखेरि एकद्वार नीति चाहियो कि, वर्षको अरू सबै 355 दिन एकद्वार गर्नुहोस्, तर त्यो 10 दिनलाई फेरि मैले जथाभावी गर्नुहोस् भन्दिनँ। सुशासन एकदम महत्वपूर्ण छ, सरकारलाई रिपोर्ट दिन एकदम महत्वपूर्ण छ, यो दुरूपयोग नहुनको लागि धेरै महत्वपूर्ण छ होइन। यो बेलामा धेरै दुरूपयोग हुन्छ, धेरै कुराहरू चलखेल हुन्छ, मान्छेहरू अनेक एकछिन, यो सोसल वर्क भन्छ नि एउटा, यो डिजास्टर टुरिज्म पनि हुन्छ त्यो बेलामा, मान्छे जाने फोटो खिच्ने, एकछिन हेलिकप्टर चढौँ भन्ने मान्छे पनि हुन्छ है। यो डिजास्टरलाई सबैले एकदम डिजास्टरको रूपमा लिन्छन् भन्ने पनि छैन, कतिले एकदम भावनावश काम गर्न, एकदम इमोसनल भएर काम गरिरहेको नै हुन्छ। यो सबैलाई कोर्डिनेसन होइन, समन्वय, सहकार्य र सहयोग गर्न जरुरी छ र सजिलै तरिकाले गर्न सक्छ। र सबैभन्दा ठूलो कुरो भनेको विपद नपर्दाखेरिको तयारी महत्वपूर्ण हुन्छ। विपदमा, विपद नहुँदाखेरि हामीले तयारी गर्नु पर्यो, जुन तयारी छ सरकारको सबै निकायमा, हाम्रो सशस्त्र प्रहरी बल, नेपाल नेपाली सेना होइन, नेपाल प्रहरी, सरकार, गृह मन्त्रालयमा प्रिपेयरनेस छ, तर त्यो प्रिपेयरनेस चाहिँ एकद्वार हुनु पर्यो कि, तयारी। हामी संघ संस्था निकाय, अन्तर्राष्ट्रिय निकाय सबैसँग काम गरेर वर्षभरि एकद्वार गरौं, तर इमर्जेन्सी हुँदा चाहिँ सबैलाई मोबिलाइज गरेर सहकार्य गरेर हामीले ग्रुपमा काम गर्नुपर्छ। र अर्को कुरा, जस्तो अन्तर्राष्ट्रिय मान्छेहरू आउँछन् नि, हामी वसुधैव कुटुम्बको भन्ने, हाम्रो त यो ऊ हो नि, हाम्रो वैदिक के अरे, हाम्रो चाहिँ सनातनदेखि चलिआएको कुरा हो नि, वसुधैव कुटुम्बकम। हामी गुजरातमा

0: एकदमै सक्षम छ, हाम्रो सशस्त्र प्रहरी बल एकदम सक्षम छ, हामीले धनी देशहरूलाई पनि सहयोग गर्छ, चाइनालाई भारतलाई पनि हाम्रो सहयोग गर्न सक्ने क्षमता हाम्रो सुरक्षा निकायले राख्छ, हामीले गएर सहयोग उहाँहरूलाई पनि सहयोग दिनुपर्छ, उहाँहरूसँग सहयोग लिनलाई पनि हामीले अलिकति हिचकिचाउनु हुँदैन।
1: अहिलेको भटेको सिपबारीको अहिलेको अभ्यासले चाहिँ त्यो हामीले सिकायो भन्नु पर्यो,
0: हामी भूकम्पमै सिकिसकेका थियौँ कि, तर हाम्रो चाहिँ सिकेको कुराहरूलाई हाम्रो मेमोरी चाहिँ हाम्रो मेमोरी इन्स्टिट्युसनल मेमोरी नलेज मेमोरी कम भयो कि, भूकम्पमा प्रशस्त सिकायो तपाईँको पर अन्तै परेन नि, हामीले गङ्गुबुबु बस पार्कमा कतिपय विदेशी होइन निकायहरू विदेशी एक्सपर्टहरूले आएर ड्रिल गरेर मान्छेहरू निकाले हो नि त, हामीले सके होइन नि त, त्यो हामीलाई गाह्रो थियो नि, त्यत्रो म्यासिभ ऊ भएको थियो, ठूलो हामीलाई इम्प्याक्ट परेको थियो, यति धेरै जनधनको र सम्पत्तिको नाश भएको थियो, व्यवस्थापन गर्नु कति गाह्रो भएको थियो त्यो बेला।
1: त्यो अहिलेको हाम्रो भोटेको से बाढीबाट प्रभावितहरूमा पनि शुरूमा सरकारले विदेशी सहयोग लिने कि नलिने भन्ने बारेमा केही अन्यल त्यहाँ पनि देखियो, जसरी अघि तपाईँले एकद्वार नीतिको विषयलाई उठाउनु भयो, भनेपछि एकद्वार नीतिलाई हामीले कडाईका साथ लागू गर्दाखेरि तपाईँले अघि जुन चार दिनको अमलको कुरा सुनाउनु भयो नि, के सजिलो हुन्थ्यो यदि हामीले एकद्वार नीति नभएर अघि जुन नाकाको कुरा गर्नु, नाकामा कति आयो त्यसको हिसाब किताब राखेर पठाइदिए भइहाल्यो नि तपाईँले भन्नुभयो नि, के चाहिँ सजिलो हुन्थ्यो यदि त्यहाँ हामीले अलिकति सावधानी अप्नाएको भए।
0: मैले हजुरलाई मैले जहिले पनि यो विपदको कुरा गर्दाखेरि तयारीको पूर्व तयारीको कुरा गर्छु, प्रिपेयरनेसको कुरा गर्छु, त्यो किन महत्वपूर्ण छ भने त्यो एकद्वार चाहिँ त्यो फेर हुनुपर्छ कि, हामी सबैको तयारी, हामी सबैको होइन, हामी हाम्रो सबै निकायहरू सरकारले एक सिटी बजाउँदाखेरि जम्मा भएर काम गर्ने हुनुपर्छ। मैले अघि उदाहरण चाहिँ दिएको त एउटा उदाहरण हो, हाम्रो प्रत्येक नाकाहरूमा त्यो क्षतिग्रस्त नाकाहरूमा जाने ठाउँमा हामी सुरक्षा फौजसहित गृह मन्त्रालयका होइन एक्सपर्टहरूसहित अथवा को हुन सक्छ पछि स्थानीय सरकारका मान्छेहरूसहित त्यहाँ बसेर एउटा युनिट परिचालन गरेर प्रत्येक गाडीमा सुरक्षाकर्मी राखेर हामी सहयोग गर्न सक्थ्यौं, अनि जाँदाखेरि कहाँ वितरण भयो भने हामीलाई थाहा हुन्थ्यो, ट्रान्सपेरेन्सी पनि हुन्थ्यो, फर्केर आउँदा रिपोर्ट कति वितरण गर्नु रिपोर्ट पनि लिनुहोस्, धन्यवादसहित पठाउनुहोस्, प्रत्येक गाडीमा के सामान छ पहिले छोटकुद गर्नु, चेक गर्नुहोस् अथवा स्क्यान गर्नुहोस् के गर्नुपर्छ, होइन हरियो स्टिकर लाउनुहोस् ल जानुहोस् भन्ने एकजना सुरक्षाकर्मीसहित सबैभन्दा आवश्यक ठाउँमा, तपाईँ यता जानुहोस्, तपाईँ यता नजानुहोस्, तपाईँको गाडीमा फोर व्हिल छैन रहेछ, तपाईँ जान सक्नुहुन्न, हामीले सबै कुरो त्यहीँबाट भनेर पठाउन सकिहाल्थ्यौँ।
1: तर फेरि स्थानीय प्रशासन अथवा सरकारले के भन्छ भने एकद्वार नीति लियो भने दोहोरिने र छुट्ने कम त्यस्तो हुन सक्छ, त्यसकारण लियो भनेर पनि भनिराखे हामी सुन्छौँ।
0: यसरी गर्दाखेरि एकद्वार पनि भयो, सबैलाई स्वागत पनि भयो नि, त्यही भएर मैले प्रिपेयरनेस हामीले अनुभवबाट भूकम्पको अनुभवबाट सिक्ने होइन र भूकम्पमा भएका गल्तीहरू नदोहोऱ्याउने, र म फेरि पनि भन्छु एकद्वार नीति भनेको इमर्जेन्सीको बेलामा त सबै मिलेर काम गर्ने हो, सबै मिलेर रेस्पोन्स गर्ने हो, कोर्डिनेसनमा काम गर्ने हो, र त्यो कसरी गर्न सकिन्छ भन्ने कुरा एकद्वार नीति त तयारीमा गर्ने हो, वर्षभरि गर्ने हो, 355 दिन चाहिँ एकद्वार नीति गर्ने हो, 10 दिन चाहिँ सबै मिलेर काम गर्ने हो कि,
1: जुन बेला विपत आइलाग्छ
0: हो सबै मिलेर, जस्तो एउटा परिवारमा टिमवर्क भन्ने हुन्छ नि, त्यसरी घर देशमा भएको सबै संस्थाले टिमवर्कको हिसाबले काम गर्ने हो, र सरकारलाई केन्द्रमा राखेर सरकारको निकाय कुन छ त्यसलाई केन्द्रमा राखेर हामी सबैले जिम्मेवार भएर त्यसलाई रिपोर्टिङ गर्ने, ट्रान्सपेरेन्सी गर्ने होइन, यो एकदमै बढी सुशासनको जरुरी छ, अनि त्यसपछि एकदमै क्षमता नभएका मान्छेहरू एकदम भावनात्मक रूपमा म जानुपर्छ भनेर गएर हुन्छन्, उनीहरूले जाँदाखेरि कतिपयले त राम्रो गरन् कतिपयले झन् बढी ड्यामेज गरेर आउलान् होइन, बच्चाहरू म अस्ति जाँदाखेरि बच्चाहरू लाइन बस्ने बानी परिसकेछ, कोही मान्छे गाडी लिएर आयो भने बच्चा टक टक लाइन बस्ने, अब केही त आयो बाँडिहाल्छ भन्ने हिसाबले, अनि जस्तो हामी जाँदा हामी त बाँड्दैनौँ, हामी त म चाहिँ केमा विश्वास गर्छु, कसैको यो एकजनाको हातमाथि एउटा नेपालीको हातमाथि एउटा नेपालीको हात तल बाँधेर राखेर बाँड्नु त मलाई कस्तो लाग्छ, मलाई त एकदम दर्दनाक लाग्छ, त्यो हेर्न मन लाग्दैन मलाई,
1: भनेको आधार नेपालले आफैले लगेर त्यहाँ गाडीमा लगेर वितरण गरेन, त्यो सम्बन्धित निकायलाई बुझायो,
0: कहिले पनि भूकम्प पनि गरेनौ, अहिले पनि गरेनौ, कहिले पनि भूकम्पमा सबभन्दा पहिला घ्याङफेदीमा जस्तो बोकेर 34 ट्रक पुग्दा पनि कहिले वितरण, यो हात तल माथिमा हामी विश्वास गर्दैन, अनि गाउँको सबै मान्छे सबै गाउँको सबै पक्षलाई एक ठाउँमा राख्ने, ल हजुरहरू यति छ हामीसँग सामान, यसको कस्ट यति हो, यति पैसा परेको छ, यहाँ किनेको बिल यो हो है, तपाईँहरूलाई केही प्रशंसा गर्ने अरू गर्नुहोस्, अब यहाँ हाम्रा प्रहरी दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, स्थानीय प्रतिनिधिहरू हुनुहुन्छ।

0: होइन जिल्ला प्रशासनका हाम्रा साथीहरू हुनुहुन्छ, सबै मिलेर यसलाई मिलाएर झगडा नगरिकन शान्तसँग आरामले बाँड्नुहोस् भन्ने हो नि।
1: तर अहिले हामी कतिलाई कस्तो देख्छौँ भने सानो त्यो संख्या अथवा परिमाणमा जे जति लिएर भए पनि सबै आफैले दिन पाए हुन्थ्यो भन्ने हामी देखिरहेका हुन्छौँ। यो भनेको सरकारवाला निकाय जो तोकिएको छ, जसलाई जिम्मा दिएको छ, त्यसप्रतिको अविश्वास हो कि आफ्नो अलि बढी लोकप्रियता अथवा आफ्नै सहभागिता खोजेको भन्नु मिल्छ?
0: अलि भिजिबिलिटी खोज्छ मान्छेहरूले, अलि भिजिबिलिटी मैले गरेँ, हामीले गऱ्यौं भन्छौँ, हामी आफ्नो इगो, त्यसले तपाईँको आफ्नो अहम, आफ्नो इगो बुस्ट गरिरहेको हुन्छ। र हामी धेरै भिजिबिलिटी यस्तो यस्तो दुःखको बेलामा भिजिबिलिटी भन्ने हाम्रो त अझ संस्कार त दाहिने हातले दिएको देब्रे हातले थाहा नपाओस् भन्ने संस्कार सुनेको है। अनि त्यस कारणले यो मलाई चाहिँ मलाई सिम्पल के लाग्छ भने धेरै लाउड हिसाबले यो यो गर्ने समय होइन, कसैलाई हामीसँग भएको स्रोत साधन हामी सबैको हो, त्यस कारणले मैले यो तलमाथि गर्न जरुरी छैन, अथवा कसैको हात तल कसैको हात माथि, मैले दिएँ होइन, म कसैले लियो मैले गरेँ कसैले पायो भनेर यो गर्ने कहिले कुनै पनि समयमा जरुरी छैन, नर्मल समयमा जरुरी छैन। झन् डिजास्टरमा त सम्मान गरौँ न, जनताको डिग्निटी र सम्मान गरौँ, उहाँहरूलाई उहाँहरू आफै खेतीपाती गरे, नेपाली परिवार कस्ता हुनु भने आफै खेती गर्छन्, आफै फलाउँछन्, साग फलाउँछन्, ऊ फलाउँछन्, स्वाभिमानी परिवारहरूलाई दुःखको बेलामा झन् स्वाभिमानी हुन दिउँ न हामीले।
1: अनि अहिले यो जुन राहत वितरण कार्य अगाडि बढ़िरहेका छ र कतिपय व्यक्तिहरूलाई होल्डिङ सेन्टर भनेर राखियो र त्यहाँ विद्यालयमा लामो समय नबस्नु भनेर पनि भनिएको भनेर हामीले त्यहाँ सुन्यौं स्थलगत रूपमा पुग्दाखेरि। अबको निश्चित चरण विपदपछि पनि विभिन्न चरणहरूमध्ये अब कस्तो खालको अभ्यास हामीले त्यहाँ गर्यौं भने यो बाढ़ी प्रभावितहरूलाई अघि यहाँले भने जस्तै एउटा स्वाभिमानको कुरा पनि आउला र सम्मान अथवा न्याय र सहयोगको पनि त्यो महसुस हुन सक्छ उनीहरूमा?
0: अब यसलाई दुई चरणमा हेरौँ। एउटा हाम्रो अब तीन महिनापछि यी सबै राहतको ब्यानर टाँसेका गाड़ी होइन, अनि त्यसपछि एकदम ज्याकेट लगाएर जाने हाम्रा यो सहयोगी मनहरू तीन महिनापछि हुन्छ नि हुँदैन फिल्डमा, एक्चुअली हजुरहरू मिडिया हो अनि एक्चुअली हेर्नु होला। मेरो अनुभव चाहिँ के छ भने तीन महिनापछि लगभग यो राहतका गाडीहरू, राहतका सामानहरू, अनि ज्याकेट लगाएका मान्छेहरू होइन, यो सबै हुँदैनन्। त्यो अवस्थालाई तयारी गर्नु पर्यो नि, तयारी भने त्यहाँनिर नै हुनु पर्यो। त्यो भने के हो भने त्यो बेलामा त्यहाँ बस्ने महिला बालबालिका, छोरी चेली, बच्चाहरूको सुरक्षा र उनीहरूको कम्फर्ट, अनि त्यहाँ भएका वृद्धहरूलाई औषधिका कुराहरू, उनीहरूको बसाईको कुरा, खानाको कुरा, टोटल बाँच्ने कुराहरू कसरी त्यो हुन सक्छ तीन महिनापछि? तीन महिनापछि यो भीड, यो गाडीको होइन हुँदैन, यो तीन महिनापछि शून्य हुन्छ त्यहाँ। अहिले मान्छेको लाइन छ, बिहान भेटी नभेटी गाडी पार्किङ गर्ने ठाउँ छैन त्यो होल्डिङ सेन्टर छ। तीन महिनापछि त्यो हुँदैन, स्योर छ। अब त्यो तीन महिनापछि चाहिँ के गर्ने, त्यो महत्व। तीन महिनापछि हाम्रा सबै साझेदार निकायलाई मोबिलाइज गर्ने हो। तपाईँ त्यहाँ जानुहोस्, तपाईँ त्यहाँ गइदिनुहोस्, त्यहाँ तपाईँ गइदिनुहोस्, बालबालिकाको होल्डिङ सेन्टरमा बालबालिकाको एजुकेसनको, स्वास्थ्यको, खानेपानीको, सरसफाईको, टोयलेटको कस्तो के एक्सपर्टिज छ, तपाईँ त्यहाँ जानुहोस्। हामीसँग रोस्टर हुनु पर्यो नि, वासमा भन्नु उदाहरणलाई, टोयलेटमा को एक्सपर्ट छ, ल प्लिज गइदिनुहोस्। पारिपट्टि पाँचवटा होल्डिङ सेन्टर छ, वारिपट्टि सातवटा छ, अब कतिवटा छ होल्डिङ सेन्टर? त्यो होल्डिङ सेन्टर अलिक बढ्ने घट्ने भयो भने मैले उदाहरण दिएँ, होल्डिङ सेन्टरमा यहाँ यहाँ तपाईँहरूले यो गरिदिनुहोस् न। हामीले जुन एरियाको, जस्तो हामी बाल संरक्षण र बालबालि शिक्षामा हामी अनुभवी छ, हामी 28 वर्षदेखि यो काम गरिरहेको छ नेपालमा। तपाईँहरू शिक्षा र बालबालिकाको संरक्षण होइन, उहाँहरूको सेफ गार्डिङ र अनि अलिकति बालबालिकाको लागि सुहाउँदो ठाउँहरू बनाइदिनुहोस् न भन्यो भने हामी अपिल सरकारले भन्नु पर्यो
1: भनेको, त्यसको लागि अब संघीय सरकारले नै तोकिदिनु पर्यो अथवा स्थानीय प्रशासन, स्थानीय जो सरकारहरूलाई तोकिएको छ उनीहरूले पनि त्यसरी चाहिँ सहयोगका लागि समन्वय गर्न आवश्यक छ।
0: मलाई चाहिँ के लाग्छ भने त्यहाँको आवश्यकता के हो, त्यहाँको आवश्यकता र स्थानीय स्तरमा सहयोग गर्ने काम स्थानीय सरकारले गर्नु पर्यो। हाम्रो संविधानले त्यही कुरो भन्छ, स्थानीय सरकार त्यहाँको लिड स्थानीय सरकार हुनु पर्यो। तर केन्द्र, अब राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूलाई र निकायहरूलाई अथवा सरकारी निकाय, गैर सरकारी निकाय, नागरिक संगठन, ज जसकोसँग जे स्रोत क्षमता अनुभव छ उहाँहरूलाई त्यो क्षेत्रमा गइदिनुहोस् भन्ने काम चाहिँ केन्द्रीय स्तरबाट जस्तो
1: संघीय सरकार अथवा सरकारबाट
0: समाज कल्याणबाट डाटा लिन सक्नुहुन्छ अथवा बालबालिका महिला हाम्रो समाज कल्याण मन्त्रालयबाट डाटा लिन सक्नुहुन्छ। त्यहाँ लिएर एउटा त तपाईँको क्षेत्र कुन हो, तपाईँको क्षेत्र कुन हो, यो गइदिनुहोस् भन्ने नामले उहाँहरूलाई परिचालन गर्ने गइदिनुहोस् भन्ने काम गर्न सक्छन्। तर फेसिलिटेसन गर्ने, रिसिभ गर्ने, परिचालन गर्ने काम त स्थानीय सरकारले गर्नुपर्छ, हाम्रो संविधानले पनि त्यति भन्छ।
1: तर अहिले जुन खालको समन्वय र सहकार्य अथवा जसरी भइरहेका छन् त्यसमा हामीले अझै यो काम गर्दै गर्दाखेरि सच्याउनु पर्ने ठाउँहरू केही छन् कि छैनन् अथवा राम्रै भइरहेको छ अहिले?
0: ए होइन, अब मैले यो दुई तीन महिना यस्तो केही सर्टेन फेज चाहिँ मेरो चाहिँ एकदम स्पष्ट धारणा छ। के छ भने हामीले परिवारहरूलाई धेरै संघ संस्थामाथि आश्रित बनाउनुभन्दा उहाँहरूलाई हामीले अहिले यो अन्तर्राष्ट्रिय के भन्छन् बेस्ट प्र्याक्टिस भन्छ नि तपाईँको नमुना कामहरू पनि छन्, एकदमै सुरक्षित तरिकाले उहाँहरूलाई हामीले दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ। त्यो सामान आफ्नो चोइसको खान्छ नि, हाम्रो लगाए चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि, डायबिटिज छ, हाम्रो लगाए दाल खानु हुँदैन, सबै कतिलाई युरिक एसिड छ। तपाईँ पैसा दिनुहोस् न, मलाई विश्वास गर्न सकिन्छ भने एकजना जो बाढी पीड़ित छन् अथवा भूकम्प पीड़ित छन्, दैवी प्रकोप पीड़ित मान्छे, त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न? मलाई चाहिँ विश्वास गरेर लाखौं रुपियाँ दिन सकिन्छ, ल काम गर्नुहोस् भनेर हो, तपाईँलाई दिन सकिन्छ। त्यो पीड़ित परिवारलाई पनि त तपाईँले लो भन्नु न महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस्, ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस्, हिसाब राख्नलाई भन्नुहोस्, यो गर्छु, यो गर्न पाउनुहुन्छ, यो पैसाले यो गर्न पाउनुहुन्न, यो किन्न पाउनुहुन्छ, यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस्। पुरुषलाई दिनलाई एकदम जाँड रक्सीमा खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस्, तर उहाँहरूलाई हामीलाई मलाई पैसा दिनुको सट्टा सरकारले मलाई दिनु, मलाई विश्वास गर्नु त थ्याङ्क यू धन्यवाद, तर उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ, महिलाहरूलाई दिनुहोस्, उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्। चामल मन लागे चामल किनेर खान्छन्, मकैको पिठो मन लागे पिठो किनेर खान्छन्, नुडल खान मन लागे नुडल खान्छन्, नुडल म चाहिँ एकदम हाम्रो हेल्दी नुडलको कुरा गर्दैछु है, आफूलाई जे आफ्नो शरीरलाई सुहाउने आफ्नो बालबच्चाले इच्छा गरेको, अब बच्चाको स्वाद एउटा हुन्छ, हामी चामल लगेर होल्डिङ सेन्टरमा पेलिरहेका छौँ, बच्चालाई चाहिएको छ अर्को, बच्चाको स्वाद अर्को छ, निड अर्को छ, बुढाबुढीलाई डायबिटिज छ, हामीलाई चामल दिइरहेछौँ हो, निस्किँदाखेरि अर्को समस्या पर्ला फेरि होइन र, त्यस कारणले पैसा दिनु भने औषधि नि आफै किनेर खान्छन्, कोदोको पिठो किनेर खान् ढिँडो खान्छन् अथवा रोटी खान्छन् भात खान्छन्, आफ्नो चोइस हुन्छ नि।
1: तर पैसा दिँदाखेरि फेरि कति कसरी पैसा के कति दिने, कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा सरकारवाला निकायलाई।
0: मेरो विचारमा यो परिवार संख्या हेरेर, परिवार संख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन्, हामी बसेर सल्लाह गर्न सक्छौँ, हामी अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू, अन्तर्राष्ट्रिय रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन्। म यो किन भन्दैछु नि, यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि, फेरि हात तल र हात माथिको कुरो भएन नि, ब्याङ्क ट्रान्सफर गर्नुहोस्, सिस्टमबाट ट्रान्सफर गर्नुहोस्, पैसा दिनुहोस्, हिसाब राख्न लाउनुहोस्, एग्रिमेन्ट गर्नुहोस्, डुज र डन्स, गर्नुहुने काम गर्नुहुने, पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्न नहुने क्षेत्र तोकिदिनुहोस्, मोनिटर गर्नु, स्थानीय निकायहरू छन्, स्थानीय सरकार छ होइन, मोनिटर गर्नुहोस् उहाँको, अझै त्योभन्दा राम्रो के हो थाहा छ, 100 रुपियाँ अलिक कति बढी खर्च गरेर बिल राख्नुहोस्, हाम्रो आईआरडी हाम्रो करमा अहिले चिठ्यामा हाल्नुहोस् हो, कर पनि दिइरहेको हुन्छ उतापट्टि, तपाईँ पैसा पनि दिइरहनु भएको छ, कर उता बिल लिन पनि सिकाइरहनु भएको छ, बिल लिएपछि हाम्रो के अरे आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठालाई पनि हाल्छन्, कर पनि संकलन भइरहेको छ, कर कति राम्रो संकलन भइरहेको छ तपाईँले हेरिरहनु भएको डेटा होइन, यो सबै कुरा कति राम्रोसँग गर्न सकिन्छ।
1: फेरि अहिले हाम्रो नेपालको अभ्यास, उपलब्ध जनशक्ति, स्रोत, साधन, प्रविधि सबैले सक्छ त, यो तपाईँले भने जस्तै अब जुन बाढी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि अथवा केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ।
0: एउटा टेक्नोलोजी छ, हेर्नुहोस्, एउटा मान्छे हामी सब प्रशस्त मान्छे छन्, स्थानीय निकाय म स्पेसियल स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन्, हाम्रो टेक्नोलोजीमा हाम्रो हाम्रो हाम्रो युथहरू हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न, युथहरू यहाँ नेपालमा यो काम गर्नलाई, यो मोनिटर गर्न, यसलाई सहयोग गर्नको लागि हाम्रा युथ एजेन्सिजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस्, यति क्यापेबल छन् कि वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्रै गर्नुहोस् न हाम्रो युवाहरू. म तपाईँले अहिले हाम्रो बाढीपुरी क्षेत्रमा हामी म युथ एजेन्सिजहरू छन् हामी उहाँहरूसँग सेकेन्ड डेदेखि छौँ. हामी युवासँग काम गर्छौँ कि हाम्रो संस्थाले व्यापक युवासँग काम गर्ने संस्था हो पहिलेदेखि आजभन्दा 15-20 वर्ष अगाडिदेखि नै. ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे. सुरुमै उहाँहरूले अहिले यहाँ सबैभन्दा मोबाइल चलेन, ब्याट्री छैन, ब्याट्री चाहियो, सोलर चाहियो, फोन चाहियो, सानो फोन हुन्छ नि सानो सानो फोनहरू. युवाहरू त्यो बोकेर भोलिपल्ट गए हामीलाई फेरि खोला बढ्यो, पानी बढ्यो, फेरि फुट्यो, हल्ला भयो. ती युवाहरूलाई तल माथि डाँडामा तल सा हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर बित्दथ्यौँ. तल जाऊ, माथि जाऊ, माथि जाऊ, तल जाऊ भन्दै म त आफ्नो परिवारका भन्नु मेरो बहिनीहरू पनि मोबिलाइज थिए के उहाँहरूलाई सेफ राख्नुलाई. तर यो ट्रस्ट तपाईँ के छ भने हाम्रो युवाहरू तयार छन्, हाम्रो स्थानीय निकायमा प्रशस्त कर्मचारी छन्, हाम्रो ब्याङ्किङ सिस्टम यति डिजिटाइज भएको छ कि तपाईँ अहिले यो फोनबाट सट्ट क्युआर गरेर पैसा तिर्ने जुन नेपालमा छ नि जुन नेटवर्क छ नि तपाईँ त्यो युरोपमा अमेरिकामा पाउनुहुन्न. क्युआरबाट सब ट्रान्सफर हुन्छ हाम्रो. तपाईँ अमेरिका गएर क्युआर छ एप्पल पे के पे भन्ने छ तर क्युआरको सिस्टम हामी कहाँ जति डेभलप भएको छ होइन. हामी कहाँ यस्तो अनलाइन सिस्टम ब्याङ्कहरू यति इक्विप यति ऊ छ. म हुम्लामा सबै के क्युआर गरेर हिँड्छु. म त धेरै वर्षको लगभग 4-5 महिना हुम्ला बस्छौँ मौका मिल्दा त्यहाँ सबै क्युआर चल्छ है. त्यहाँ यति सिस्टमेटाइज भएको छ. फेरि मेरो अगेन यहाँ टेक्नोलोजीको कुरा भन्दा पनि मान्छेको डिग्निटी उकर केन्द्रमा हो के. पैसा दिनुहोस् आफूले छानेर किनेर खान्छन् नि. विश्वास मलाई विश्वास गर्नुहुन्छ उहाँलाई नि गर्नुहुन्छ उहाँलाई किन्नुहुन्न.
1: यो कुनै पनि विपद पछिको विभिन्न चरणमध्ये अब हामीले यो शान्ति सुरक्षाको कुरा त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यसो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ के छ तपाईँको विचार यसमा.
0: पहिला त मैले नि त्यो यो यो समय चाहिँ एकदम परिवार यो सेपरेट हुने मान्छेहरू छुट्टिने आफन्तहरूकोमा जाने होइन अनि स्पेसियली बालबालिका अब किशोर किशोरीहरू अझै नेपालको हिसाबले भन्दा किशोरीहरू छोरीहरू माथि हिंसा यौन हिंसा दुर्व्यवहार हुनसक्छ ग्रुप लिभिङमा. अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरी चेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है. किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छ है. अनि उनीहरू अब आफन्तकोमा बस्दा अथवा चाहिँ उनीहरूले ट्राभल गर्दा यो अवस्थामा चाहिँ एकदम रेकर्ड राख्ने होइन एउटा सिस्टम चाहिन्छ क्या. यो चाइल्ड प्रोटेक्सन अथवा चाहिँ संरक्षणको लागि सिस्टम चाहिन्छ.
1: कुराकानीको लागि समयको लागि यहाँलाई धेरै धन्यवाद छ.
0: हस् धन्यवाद. मलाई पनि खुसी लाग्यो.
1: यो सँगै आजलाई कार्यक्रम जीवन रक्षाको समय सकिएको छ. आजको कार्यक्रम जीवन रक्षामा विशेषतः भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रहरूमा राहत तथा पुनस्थापनाका लागि भइरहेका काम कारवाही देखिएका केही त्रुटि र त्यसलाई सच्याउनको लागि सरकारवाला निकायको भूमिकाका बारेमा आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँग कुराकानी गर्यौं. अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लगायतका सामग्री लिएर उपस्थित हुनेछौं. तबसम्मको लागि प्रविधिमा साथ दिने प्रविधि धेरै धन्यवाद दिँदै हामी सबैलाई विदा दिनुहोस्.

नमस्कार, म गायक रमेश राज भट्टराई। बगुला गीतलाई यहाँहरूले छोटो समयमा अत्यन्तै मन पराइदिनु हो। यहाँहरूकै सुझाव, सल्लाह र मनोभावनाको कदर गर्दै बगुला गीतको पुनः म्युजिक भिडियो तयार गरेका छौँ। हामीलाई विश्वास छ, यो म्युजिक भिडियोलाई पक्कै पनि यहाँहरूले माया गर्नुहुनेछ। कस्तो लाग्छ हेरेर सुझाव, सल्लाह र प्रतिक्रियाको अपेक्षा गरेका छौँ।

नेपालीमा

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97
4: नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बात हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीको लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98443549 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
2: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 को दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 0295602050, 0295601041 र 0295603041।

0: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्र्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378811।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखोपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मोकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, माथि नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
0: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
0: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 संखुवा सभा, 0294-20-49 भोजपुर,
0: नवीन कुमार डागी 98-520-55-079 संखुवा सभा, जुनिता राई 98-520-77-376 भोजपुर।

0: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुराना सुन रिफन्ड गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। तनपुर छ तनपुर बजार त्रिचोक प्रभाकर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87 775।
1: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
2: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभार्थीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई
1: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
2: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 उपनियम 1 बमोजिम

0: आवश्यक कागजातहरू, नागरिकता प्रमाण पत्रको फोटो कपी एक प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो दुई प्रति,
1: साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 को दफा 3 र 10 को
0: प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभार्थीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेसन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभार्थीहरूको बायोमेट्रिक भेरिफिकेसन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सफकल र एक प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस एक प्रति, बाल पोषणको हकमा जन्मदत्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी एक एक प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम। थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केवरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन विसुङके 98520 58129, वडा सचिव उपेन्द्र भट्ट 98520400 छ, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केवरेनी पानी दिङला भोजपुर।

0: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 वैशाख 3 गतेदेखि सूत्र सिस्टम संचालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाण पत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, माने भन्ज्याङ, सङ्खुवा सभा।

0: सम्पूर्ण करदाताहरूमा खापबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
1: खापबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: साथमा ल्याउनु पर्ने कागजातहरू:
1: नेपाली नागरिकताको प्रमाणपत्र,
0: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
1: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
0: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
1: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
0: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
1: जग्गाको नापी नक्सा,
0: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
1: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
0: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनुहुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खाँदबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान सङ्खुवा सभा।
2: सूचना, संचार र मनोरञ्जनको आवाज यो हो एफएम पाखरीवास 104 मेगाहर्ज, खाँदबारी 3, सङ्खुवा सभा।
3: पाखरीवास एफएम समय सूचना। यो पाखरीवास एफएमको समय हो, अहिले दिउँसो 1 बज्यो।
4: श्रोताहरू, अब हामी प्रस्तुत गर्दैछौ हिन्दी भाषाका गीत तथा संगीतहरू।

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएमको समय हो अहिले दिउँसो 2 बज्यो
1: श्रोताहरू अब हामी प्रस्तुत गर्दैछौ केही रिमिक्स गीतहरू।

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले दिउँसो 3 बज्यो।
1: आदरणीय श्रोताहरू अब हामी प्रस्तुत गर्दैछौ नेपाली चलचित्रका गीतहरू।
0: सूचना संचार र मनोरञ्जनको आवाज यो एफएम पार्थिवास 104 मेगाहर्ज सङ्खुवासभा।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वान बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामलीला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँचकपञ्चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हाडजोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 029570292 98423549 र 98146158। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसल नै किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
2: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98 42 44 47 62।
0: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
3: प्रोप्राइटर सबिना जिनी तामाङ, सम्पर्क नम्बर 98 40 58 099। मिसन टेडेन सप्लायर्स,
0: हातबारी 9 तुम्लिङटार, सङ्खुवा सभा। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
2: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रज्वल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग रोगन गर्नु परेमा प्रज्वल ट्रेडलाई सम्झनुहोस्। उलास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेजको आधिकारिक डिलर्स प्रज्वल ट्रेड, खातबारी 3 मङ्गलादेवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 98 52 51 753 र 029 560 553।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभा,
0: जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी
1: र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
3: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
2: कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
2: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
1: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया।
0: प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
2: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूची 2 को निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाई सङ्खुवा सभाको वेबसाइट
1: www.pmanpfankhuwasabha.gov.np
2: बाट प्राप्त गर्न सकिनेछ।
3: आवेदकको व्यक्तिगत तथा 3 पुस्तै विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
2: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
3: स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि,
1: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520558079 सङ्खुवा सभा र 029420049, 98207773776 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभा।

0: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाणपत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, माने भन्ज्याङ, सङ्खुवा सभा।

0: सम्पूर्ण करदाताहरूमा खागबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
1: खागबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: साथमा ल्याउनु पर्ने कागजातहरू:
1: नेपाली नागरिकताको प्रमाणपत्र,
0: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
1: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
0: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
1: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
0: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
1: जग्गाको नापी नक्सा,
0: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
1: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अध्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
0: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनु हुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खागबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान सङ्खुवा सभा।

0: शान्तमित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।
1: राष्ट्र परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
2: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
1: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
2: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
1: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 को दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
2: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 029560250, 029560141 र 029560341।
3: सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम सङ्खुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेनके मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
4: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
2: सुन्तला जोन सङ्खुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
4: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
2: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555 सङ्खुवा सभा, 0294200049 भोजपुर,
4: नवीन कुमार डाँगी 9852555079 सङ्खुवा सभा, जुनिता राई 9852773376 भोजपुर।
1: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
2: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
1: आवश्यक कागजातहरू, नागरिकता प्रमाणपत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 दफा 3 र 10 प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेसन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेसन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सफकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्म दर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1-1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम। थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केवरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन बिसुङके 9852558129, वडा सचिव उपेन्द्र भट्ट 9852040006, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केवरेनी पानी दिङला।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज

मेरो जीवनको अत्यन्तै मिठो खुसीको पल थियो जब पहिलोचोटि मेरो प्यारी छोरीलाई आफ्नो काखमा लिएकी थिए। त्यो दिन अझै पनि सम्झने गर्छु, मेरो मुहारमा छाएको मुस्कान आँसुको थोपा बनेर आँखाबाट छछल्किएको थियो। दैवको लीला पनि विचित्रताले भरिएको छ। सरस्वतीको वरदान स्वरूप मलाई अनमोल उपहार त दिनुभयो, तर अधुरोपन अपूरोपन राखेर दिनुभयो। बस म हिम्मत हार्ने छैन। जीवनको यो अपूर्ण इतिहासलाई म आफ्नो कर्मले पूर्ण बनाएरै छाड्नेछु, किनकि उड्नु छ माथि आकाशमा।

0: यो तपाईँ सुन्दै हुनुहुन्छ पाखरीबास एफएम 104 मेगाहर्ज।
1: पाखरीबास एफएम समय सूचना। यो पाखरीबास एफएम को समय हो, अहिले साँझ 5 बज्यो।
2: अब हामी प्रस्तुत गर्दैछौ बाल बालिका सम्बन्धी गीत तथा सङ्गीतहरू।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बर गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97
4: गुड मर्निङ
5: आज के पढ्ने
4: गीत गाउँदै
5: पढ्ने ल
4: ला।

0: पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले साँझ 6 बज्यो
1: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीबास एफएम 104 MHz खातबारी 3 झरीथुम्का संखुवा सभा
2: आस्था सुन च्यादी गहना पसल 5 खपन्चा लिङलिङको शाखा अब 5 खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा
3: एक नम्बर 0 चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 5 खपन्चा लिङलिङ बजार
2: प्रोप्राइटर खड्ग विश्वकर्मा
4: सम्पर्क नम्बर 98 4 23 65 82
3: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
5: फोन नम्बर 98 11 33 96 97
6: सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा जोन प्राविधिक एकाई भोजपुर जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6 मादी नगरपालिका 1, 7, 8 र 9 चैनपुर नगरपालिका 1, 2 र 4 पाँचखपन नगरपालिका 1 र 9 खादबारी नगरपालिका 3, 4 र 11 सभापोखरी गाउँपालिका 2-6 चिचिला गाउँपालिका 1-5 मकालु गाउँपालिका 1-6 सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5 भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11 सडानन्द नगरपालिका 9, 10 र 13 अरूण गाउँपालिका 2 टेनके मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9 रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7 आमचोक गाउँपालिका 1-4
7: साल्पा सिलिछो गाउँपालिका 2-6 कार्यक्रमहरूको नाम
6: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण
7: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6 मादी नगरपालिका 3, 4, 5, 6 र 7 चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11 हातबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11 सभापोखरी गाउँपालिका 1 र 2 सिलिचोङ गाउँपालिका 3, 4 र 5 चिचिला गाउँपालिका 1-5 सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4 टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8 सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14 रामप्रसाद राई गाउँपालिका 5 र 6 सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6 कार्यक्रमहरूको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व बाली संरक्षण सामग्री कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 संखुवा सभा, 029420049 भोजपुर,
7: नवीन कुमार डागी 98525779 संखुवा सभा, जुनिता राई 98527376 भोजपुर।
1: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
5: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 029570292, 98423549 र 98146158। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ संखुवा सभा।
8: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083/3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिन हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
7: साथमा ल्याउनु पर्ने कागजातहरू:
8: नेपाली नागरिकताको प्रमाण पत्र,
7: जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा,
8: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
7: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
8: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
7: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
8: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अध्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
7: खागबारी नगरपालिका 3 नम्बर वडा कार्यालय माने भन्ज्याङ संखुवा सभा।
8: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
7: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 को उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083/1 गतेदेखि 2083/3 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
8: आवश्यक कागजातहरू: नागरिकता प्रमाण पत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 को दफा 3 र 10 को प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081/10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभार्थीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेसन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभार्थीहरूको बायोमेट्रिक भेरिफिकेसन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र एक प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस एक प्रति, बाल पोषणको हकमा जन्मदर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी एक एक प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम, थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ।
7: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन बिसुङ्खे 9852058129, वडा सचिव उपेन्द्र भट्ट 9852004000 छ, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।

0: डिआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डिआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00-332, 98421-12249।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्ष सँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खादवारीमा बुझेर आएको बहिनी।
0: ए हो र, के बुझ्नुभयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरी राख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि।
0: ओहो र,
1: सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यवस्था रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विकार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य बैंक खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ईटीडीएस पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाई?
1: ए अँ, छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यस्तै गर्न भन्छु।

0: जनहितका लागि करदाता सेवा कार्यालय हाजारी।
1: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 9852607817 र 029582817।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाई सभा
2: जोन प्राविधिक एकाई भोजपुर जोन सम्पर्क एकाई मादी
1: र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
4: लचित लाप्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
3: कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082-4 उल्लेख भएको अनुसार लक्ष्य संख्या 19
3: बजेट रु 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
1: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082-4 उल्लेख भए अनुसार लक्ष्य संख्या 2 बजेट रु 4,20,000 अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50%
3: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाई सङ्खुवा सभाको वेबसाइट
1: www.pmaampsanknhuwasabha.gov.np
3: बाट प्राप्त गर्न सकिनेछ।
4: आवेदकको व्यक्तिगत तथा 3 पुस्तै विवरण खुल्ने कागजातहरू नागरिकताको प्रतिलिपि
3: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
4: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
1: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 98520558079 सङ्खुवा सभा र 029420049 98207-73-76 भोजपुर। स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण विशिष्टीकरण र औद्योगिकीकरण राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सङ्खुवा सभा।

0: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते च्याप्चर,
1: कुटानी पिसानी मिल,
2: चोकर ब्राउनी मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पाँच पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378811।
4: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
5: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने व्यवहार रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।
3: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने, यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
4: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
3: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
4: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त, असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
3: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 को दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
4: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 0295602050, 0295601041 र 0295603041।

तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफन्ड गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर छ चैनपुर बजार त्रिचोक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87775।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसलले किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842444762
0: निकिता किराना पसल तुम्लिङकार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 9840589099 मिसन टेडेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङकार सङ्खुवा सभा

सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन

0: फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
1: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
0: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जनसंख्या सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, हातबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
2: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
2: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555 सङ्खुवा सभा, 0294200049 भोजपुर,
2: नवीन कुमार डागी 98525559079 सङ्खुवा सभा, जुनिता राई 98527376 भोजपुर।
3: अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हौ?
4: त्यसको लागि मंगलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रंग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातारी 3 मंगलादेवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 98525159753 र 0295605353।

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपानी नौ तुमलिङटार खाद्य संस्थान अगाडि, सम्पर्क 029575045, 9842046156।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि
3: चाहे भोटबाट झर्दा होस्, चाहे तराईबाट उक्लदा, सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 MHz, खातबारी 3 झरीथुम्का संखुवा सभा।
4: पाखरीवास एफएम समय सूचक, यो पाखरीवास एफएम को समय हो, अहिले साँझ 7 बज्यो।
1: सूचना संचार र मनोरञ्जनको आवाज, यो हो एफएम पाखरीवास, खादबारी 3 झरीथुम्का संखुवा सभा।

0: benefit and enjoy with us.
1: कलकति कहीँ केही मान्यो आएको छ फेरि हामी माघमा हेर्नु अनि खरिदारीमा रोज मोटा अनि मिना साथको संस्कृति

0: ए बड्डी, म मिजुका सरको ड्राइभर आउँछु। तु डोकोभरि घाँस काटिराखे है।
1: चट्टाया, यो जङ्गलमा बाघ आउँदो भन्ला।
2: जत्तिलाई हगाइले हुने उतातिर जा, उतातिर हगेको लागि।

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले रातको 8 बज्यो
1: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाख्रीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुम्का संकुवा सभा।

0: 气和我去。
1: 阿斯塔尊家的哥哈那博士巴斯克本家零零个萨卡阿巴巴斯克本家瓦纳巴家哥巴斯斯坦达达玛
2: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामलीला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
1: प्रोप्राइटर खड्ग विश्वकर्मा
3: सम्पर्क नम्बर 98 4 23 65 82
2: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
4: फोन नम्बर 98 11 33 96 97
5: सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा जोन प्राविधिक एकाई भोजपुर जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6 मादी नगरपालिका 1, 7, 8 र 9 चैनपुर नगरपालिका 1, 2 र 4 पाँचखपन नगरपालिका 1 र 9 खादबारी नगरपालिका 3, 4 र 11 सभापोखरी गाउँपालिका 2-6 चिचिला गाउँपालिका 1-5 मकालु गाउँपालिका 1-6 सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5 भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11 सडानन्द नगरपालिका 9, 10 र 13 अरूण गाउँपालिका 2 टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9 रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7 आमचोक गाउँपालिका 1-4
6: साल्पा सिलिछो गाउँपालिका 2-6 कार्यक्रमहरूको नाम
5: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण
6: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6 माथि नगरपालिका 3, 4, 5, 6 र 7 चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11 खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11 सभापोखरी गाउँपालिका 1 र 2 सिलिचोङ गाउँपालिका 3, 4 र 5 चिचिला गाउँपालिका 1-5 सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4 टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8 सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14 रामप्रसाद राई गाउँपालिका 5 र 6 सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6 कार्यक्रमहरूको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व बाली संरक्षण सामग्री कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गाधनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 0295628555 संखुवा सभा, 0294200049 भोजपुर।
6: नवीन कुमार डागी 98525559079 संखुवा सभा, जुनिता राई 98527376 भोजपुर।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजोपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98 43 45 019 र 98 14 36 51 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन,
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मेसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378811।

आऊ न सोल्टिनी वर किन हुन्छ पर पर बाँच्नुले समय त हो नि हाँसेर खेल्नु दैवको मार पर्नलाई के गर्छ आधी हो कि बोले यस्तै हो जोवन यस्तै हो जुनी आज पो हामी आज भोलि कहाँ पुगिने हो कुनै आऊ न सोल्टिनी एकछिन सुस्ताउँ चौतारीमा के लाग मान्छौ गाँठे हामी दौतारीमा ल साथी माधव ठोक।

चितामुनी बाँसुधारी आऊ गरौ भेट, रुख काट्ने बन्चरो त कपाल काट्ने कैची, आइसक्रिम खुवाउँदै चढाउला भैँसी।

तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफन्ड गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर छ, चैनपुर बजार त्रि चौक प्रोपाइटर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87775।

मेरी प्यारी बुढी, मेरी मुह चुन्किनी बिचरा अहिलेसम्म मलाई भात परेकी बसिरहे। म बजार जुन कस्तो खतम छु भने तिमीलाई जाँड झगेर माचेर आएको मलाई मेरी बुढी बुढी भन्दा रिसले ओ डार्लिङ आई लव लव आई लव यु माई सातो पुत्र फ्लाइङ आफ्टर सी यु अङ्ग्रेजी बुझ्दैन तँलाई देखेर सातो पुत्र उठ्छ भने क्या ए मेरी प्राण प्यारी मलाई माया गरेछ तिमीलाई सम्झी आइपुगे म भित्र छिर्न जाँड भन्दा बढी

पुर्खेले आमा धोका खोल्न हो, बाहिर जाडो कति साह्रो मर्न लाग्यो। अब साथी भाइ भेट्दा खेरि हल्का किन्नु पर्यो, मैले खाएको कोदोको झोली तिमीलाई के भइगयो न गर्यो, गाम गर्दै जाँदा दुई चार बोतल गयो, दुःख सुखको

菜你做菜你若是过年若是你家的若是做酒我家的白你不给你啊，就是了满家

0: लिटर सात पत्र
1: त्यो धम्की चाहिँ भत्ती वालीलाई दिनु डराउँदिन म त होइन कति घिच्न सकेको रातभरि
0: होइन राति खाएर के भयो दिउँसो हुन्छु होसमा अहिले ढोकोसोको भत्काइन्छ है माटेको चोसमा आफूले सक्ने त गन्दिने यार।

0: अचेत भए आएको देख्दा छोरीले हेर्छन् बोली जति खारा बोली चिपेटीले हेर्छन्
1: बाहिर बसेर धेरै हल्ला नगर है म त ढोका खोल्दिन त्यही होटल वालीले खाइ भनेको होइन अब त्यसैकोमा गएर सुन्छ त्यसै बस्नु म त मरे पनि ढोका खोल्दिन
0: आमा भट्टिनै भेट भएको मेरो डोरे ज्ञान देखेर त हो नि हो त्यहाँदेखि मसँग माया लागेको होइन भन् त दिउँसो गरेर

0: ठेक्का त ट्याक्रा मिले। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रगल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल

यस्तो कुरा त छैन गरेको।

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी 9 तुमिन्टार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045, 98420461।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि
3: चाहे भोटबाट झर्दा होस्, चाहे तराईबाट उक्लदा, सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 MHz, खातबारी 3 झरीथुम्का सङ्खुवा सभा।
4: पाखरीवास एफएम समय सूचक, यो पाखरीवास एफएम को समय हो, अहिले रातको 9 बज्यो।
5: आदरणीय श्रोताहरू, अबको कार्यक्रममा हामी प्रस्तुत गर्दैछौ गजलका सुरहरू।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पार्थिवास एफएम 104 मेगाहर्ज।
1: पार्थिवास एफएम समय सूचना। यो पार्थिवास एफएम को समय हो, अहिले रातको 10 बजे।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो पार्थिवास एफएम 104 मेगाहर्जमा विविध कार्यक्रमहरू। यसका साथै आजको नियमित प्रसारण यही समाप्त भएको छ। भोलि बिहान 5 बजे नियमित प्रसारण लिएर उपस्थित हुने नै छौ। तबसम्मका लागि हामी सबै बिदा चाहन्छौ। हस्त, शुभरात्री।

0: आज विक्रम सम्वत 2083 साल भदौ 23 गते मंगलबार, भदौ कृष्ण द्वादशी, 8 सेप्टेम्बर सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: जेएनजी विद्रोहपछि सत्ता फेरियो फेरिएन शैली, तीनवटै प्रतिवेदन अलपत्र, राहतमा सरकार असफल, राष्ट्रसंघमा प्रमाण सहित प्रस्तुत हुन प्रधानमन्त्रीलाई सुझाव, निजामती विधेयकमा 55-30 व्यवस्थामा सहमति लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण दैनिकमा छापिएको भगवानलाई चढ़ाएको भेटी बाढ़ी पीड़ित राहत कोषमा शीर्षकको शुभ समाचार।
0: भगवान श्रीकृष्ण प्रतिको आस्थाले चढ़ाइएको भेटी अब विपदमा परेका नागरिकको जीवनमा सहयोगी बन्ने भएको छ। विराटनगरमा शनिबार राति सम्पन्न 59 श्री राधाकृष्ण रथयात्राका क्रममा श्रद्धालु भक्तजनबाट संकलन भएको 2,82,000 रूपियाँ भोटेघुसी बाढ़ी पीड़ितको राहतमा प्रयोग गरिने भएको हो। रथयात्रा सकिएपछि संकलित भेटी रकम आइतबार बिहान गणना गरिएको थियो। श्री राधाकृष्ण रथयात्रा मूल समारोह समितिका संयोजक कैलाश रेग्मीका अनुसार रथयात्राका क्रममा भक्तजनबाट उक्त रकम संकलन भएको हो। समितिले यसपटक रथयात्रामा संकलित भेटीलाई धार्मिक प्रयोजनमा मात्र सीमित नगरी विपदमा परेका नागरिकको सहयोगमा लगाउने निर्णय गरेको छ। संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिने संयोजक रेग्मीले बताए।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबिल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सारी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। जेएनजी आन्दोलनको एक वर्ष, परिवर्तन भयो आशा अनुरूप काम भएन शीर्षकमा खबर छ। एक वर्ष अघि सड़कमा निस्किएको जेएनजी पुस्ताले केवल सरकारसँग मात्र नभई राज्य सञ्चालनको पुरानो शैलीमाथि नै प्रश्न उठाएको थियो। सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध यसको तत्कालिक ट्रिगर बनेको थियो भने गहिरो बेरोजगारी, नातावाद, कृपावाद र राज्यको अनुत्तरदायी चरित्र यसका मूल संरचनागत कारण थिए। गत वर्ष भदौ 23 र 24 गते निराशाबाट आक्रोशित युवाको त्यो आवाज केही घण्टामै सड़कबाट सत्ताको केन्द्रसम्म पुग्यो। त्यसपछि नेपालमा जे भयो त्यो सामान्य सरकार परिवर्तन मात्र थिएन, त्यसले नयाँ पुस्तालाई सुशासनको भारी बोकाएर सत्तामा पुर्यायो। नयाँ पुस्ताले सुशासनको त्यो महँगो भारी सफल रूपमा गन्तव्यमा पुर्याउला कि परम्परागत राजनीतिको चक्र व्यूहमा फस्ला, यसबारे समीक्षा पनि हुन थालेको छ। राजनीतिक विश्लेषकहरू नयाँ पुस्ताको सरकारले गर्न खोजेका कतिपय विषयमा अलमल देखिए पनि नियमित नियतमा प्रश्न उठाइहाल्ने बेला नभएको तर्क गर्छन्। अहिलेको सरकारमा कान्ति हुटहुटी प्रस्फुटन भइराखेको र हिजोको तुलनामा सक्रिय पनि देखिएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउँछन्। सरकारका काम युवाहरूको सोच अनुसार पनि छैन, निराशा जन्मन पनि दिएको छैन। उनी भन्छन् कतिपय कुराहरूमा परिपक्वताको खाँचो देखिन्छ, कतिपय विषयमा कम बुझेको देखिन्छ, तर नियतमा शंका देखिन्न। सरकार बनेको 2 वर्षसम्म आलोचना गर्न नहुने पनि उनको भनाई छ। उनका अनुसार कूटनीतिक विषयमा प्रश्न गर्न सकिन्छ, लगानीको वातावरण बन्न नसकेको विषयमा प्रश्न गर्न सकिन्छ, रोजगारी सृजनाको विषय पनि अघि बढ़ेको देखिँदैन, कमजोरी सच्याउँदै अघि बढ्न सरकारलाई उनी सुझाव दिन्छन्। उनका अनुसार भटेको सिबारीको विपदमा जुन ढंगले रकम उठेको छ त्यो सकारात्मक छ। प्रतिनिधि सभा मातृ युवाको अरू निकाय सबै पुरानैको हुँदा एउटा खुट्टाले मात्रै स्ट्रेन्थ लिन सक्दैन, त्यसकारण नै सरकारले काम गर्न नसकेको देखिन्छ। भ्रष्टाचार नियन्त्रण गर्न हिजोका सबै खराब भनेर एक्सनमा जाँदा झन कठिन हुने नयाँ र पुराना पुस्ताको वैचारिक लड़ाई समेत देखिएको अहिलेको अवस्थामा सरकार सफल हुन संसदमा मात्र नभई अन्य निकायमा पनि उहाँहरूको बाहुल्य हुनुपर्ने विश्लेषण गरिएको छ। त्यस्तै जेएनजी आन्दोलनका शहीद अभिषेक चौलागाईका पिता दिनेश त्यति बेला नेपाल प्रहरीमा जागिरे थिए, उनी अहिले त्यहाँ छैनन्, राजीनामा दिएर बसेका छन्। नेपालमा गत वर्षको भदौ 23 र 24 गते जेएनजी आन्दोलन भएको थियो। नेपाल प्रहरीले जुन दिन निर्दोष मेरो छोरा अभिषेकलाई गोली हानेको थाहा पाए त्यही दिनदेखि मैले प्रहरीको जागिर छोडिदिए, उनले भने छोरा मारिएको बेला म नेपाल प्रहरीमै बसेर कसरी काम गर्न सक्थे र। उनका अनुसार आन्दोलनका बेला उनी भक्तपुरको नगरकोटमा ड्यूटीमा। त्यस्तै तीनवटै प्रतिवेदन अलपत्र उपशीर्षकमा पनि खबर छ। मुलुकमा भ्रष्टाचार र व्यतिथीय अन्त्योत्तरी सुशासन कायम गर्न जेएनजी युवाले गरेको आन्दोलनको एक वर्ष पुगेको छ। गत वर्षको भदौ 23 र 24 गते भएको आन्दोलनको बलमा तत्कालीन सरकार अपदस्थ भयो, नयाँ चुनावी सरकार बन्यो र नयाँ सरकारको सिफारिशमा तत्कालीन प्रतिनिधि सभा विघटन भए, चुनाव मिति तोकियो, आन्दोलनका क्रममा 76 जनाको ज्यान गयो, सरकारी सम्पदा धरोहर र निजी सम्पत्तिमा तोडफोड़ सँगै आगो लगाइयो। छानबिनका लागि बनेका तीनवटा आयोग समितिका सिफारिश सरकारले कार्यान्वयन नगर्दा आन्दोलनमा ज्यान गुमाउनेका परिवार र घाइतेमाथि अन्याय भएको छ भने देशको बहुल्य धरोहर र संरचनामा आगो लगाउनेले पनि उन्मुक्ति पाइरहेका छन्। यसबाट जेएनजी आन्दोलन विषयमा तथ्य बाहिर ल्याउन नचाहेको समेत प्रश्न भएको छ। जेएनजी आन्दोलनको एक वर्ष परिवर्तन भयो, आशा अनुरूप काम भएन शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: अन्नपूर्ण पोस्टले जेएनजी विद्रोहको एक वर्ष सत्ता फेरियो शासनको शैली फेरिएन शीर्षकमा खबर छापेको छ। सामाजिक सञ्जाल प्रतिबन्धको विरोधबाट शुरू भएको जेएनजी आन्दोलनले ठिक एक वर्ष अघि काठमाडौँका सड़क तताएको थियो। भदौ 23 र 24 गते हिंसात्मक बनेको सोही आन्दोलनको रापले तत्कालीन सरकार अपदस्थ भयो, वर्षौंदेखि कायम राजनीतिक संरचना हल्लायो, युवा पुस्तालाई राज्य सत्ताको केन्द्रमा पुर्यायो। आन्दोलनको जगमा सत्ता फेरियो, सांसद फेरिए र नयाँ अनुहारहरू सिंहदरबार पुगे, तर जुन सुशासन पारदर्शिता र भ्रष्टाचार नियन्त्रणको नारामा युवा सड़कमा उत्रिएका थिए त्यसको व्यवहारिक अनुभूति आम नागरिकले अझै गर्न सकेका छैनन्। एक वर्ष अघिको भदौ 23 र 24 गतेको समय नेपाली राजनीतिक इतिहासमा एउटा अभूतपूर्व र त्रासदीपूर्ण मोड़का रूपमा दर्ज भएको छ। सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने र राज्यका हरेक निकायमा व्याप्त भ्रष्टाचार अन्त्य हुनुपर्ने माग राखेर युवाहरू सड़कमा उत्रिएका थिए, तर प्रदर्शनले तीव्र रूप लिँदै जाँदा परिस्थिति नियन्त्रण बाहिर गयो। प्रदर्शनका क्रममा राज्य पक्ष र आन्दोलनकारीबीच भएका हिंसात्मक झडपमा परि 76 जनाले ज्यान गुमाए। मारिएका मध्ये 12 जनाको शवको अहिलेसम्म पनि शनाखत हुन सकेको छैन। संविधानविद निलाम्बर आचार्य भन्नुहुन्छ, भत्किसकेको संविधानलाई पुनः ट्र्याकमा ल्याएर संवैधानिक व्यवस्थाको पुनर्स्थापना गरिएको छ भने बहुमतको सरकार बन्नै सक्दैन भन्ने भ्रम गलत साबित भएको छ। यता ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष भरत थापा भन्नुहुन्छ, पछिल्ला केही महिनामा ठूला भ्रष्टाचारमा जिम्मेवार व्यक्तिको प्रत्यक्ष संलग्नता नदेखिए पनि साना विषय र सार्वजनिक सेवा प्रवाहका अनियमितता भने चलिरहेका छन्। जेएनजी विद्रोहको एक वर्ष बलियो सरकारको कमजोर सेवा प्रवाह भन्दै अन्नपूर्ण पोस्टले छापेको खबर हो यो। जेएनजी विद्रोहको एक वर्ष सत्ता फेरियो शासनको शैली फेरिएन शीर्षकमा।
2: सत्ता बदलेका जेएनजी घाइते र शहीद परिवार सोध्छन् हाम्रो भविष्य कहिले बदलिन्छ शीर्षकमा खबर छ। कालीमाटी स्थित स्पार्क केयर हेल्थ अस्पतालको बेडमा पल्टिरहेका सर्लाइका राकेश महतोको एउटै सपना छ, चुरुक्क उठु अनि टुकु टुकु हिँडेर घर जान सकु। भ्रष्टाचार विरूद्ध आवाज उठाउँदै सड़कमा उत्रेका उनी सुरक्षाकर्मीको गोली लागेर घाइते भएपछि एक वर्षदेखि अस्पतालको सयामै छन्। तत्कालीन सरकारले केही सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि 23 भदौ 2083 भएको जेएनजी आन्दोलन र 24 भदौको प्रदर्शनमा 76 जनाले ज्यान गुमाए भने 2638 जना घाइते भए। तीनै घाइते मध्येका 25 वर्षीय महतो आफैलाई सोधिरहन्छन्, अब त्यसै गरी उठेर हिँड्न सक्ने कहिले होला। घाइते भए लगत्ती उनको कोखा भन्दा मुनिको भाग चल्दैनथ्यो। म जिउँदो लास जस्तै थिएँ। राकेशले आफूमा आएको परिवर्तन सुनाउँदै भने, अहिले त आफै व्हील चेयरमा बसेर कुर्न सक्ने भएको छु। जेएनजी आन्दोलन अघि कमर्स क्याम्पसमा स्नातक पढ़िरहेका उनी लोकसेवाको तयारी समेत गरिरहेका थिए। घरको आर्थिक स्थिति कमजोर भए पनि राकेशको सोच थियो, भाइलाई जसरी पनि पढ़ाएर सरकारी जागिरको लायक बनाउँछु। तर देशमा व्याप्त भ्रष्टाचार, नातावाद र कृपावादका कारण उदेक भइसकेका दाजुभाइ गत वर्षको 23 भदौमा सघै सड़कमा उत्रिएका थिए। शान्तिपूर्ण आन्दोलन भइरहेको समयमा 12:30 बजेपछि अचानक गोलीको आवाज सुनिन थाले। संसद भवन अगाडि अर्का प्रदर्शनकारी दैलेखका दिपेन्द्र बस्नेतको टाउकोमा सुरक्षाकर्मीको गोली लाग्यो। त्यो देखेर उनलाई हामी बचाउन गयौं। त्यही बेला पछाडिबाट सुरक्षाकर्मीले फायर गर्यो। मलाई कोखामा गोली लाग्यो र ढले महतोले सम्झिए। गोली उनको कोखाको दाहिनेतिरबाट छेडेर देब्रेतिर पुगेर अड्किएको थियो। त्यस दिन गोली लागेर ढलेका महतोको 3 दिनपछि मात्र होस आयो। जति बेला उनीहरू जस्ता जेएनजीले गरेको आन्दोलनको बलमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने प्रक्रिया अघि बढ़िसकेको थियो। उच्च स्तरीय कार्यदल गठन गरी राहत, क्षतिपूर्ति, निशुल्क स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श, निशुल्क शिक्षा, रोजगारी, सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने सम्झौता र प्रतिबद्धतालाई सरकारले व्यवस्था गरेकोमा जेएनजी आन्दोलनका घाइतेहरू आक्रोशित भएका छन्। सत्ता बदलेका जेएनजी घाइते र शहीद परिवार सोध्छन्, हाम्रो भविष्य कहिले बदलिन्छ? शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: जेएनजी अगुवा उपार्जन चामलिङका अनुसार जेएनजी आन्दोलनको 1 वर्ष नेपालका लागि र अझ विशेष गरेर युवा नेतृत्वको लागि ठूलो परीक्षा जस्तो रह्यो। जेएनजी मुभमेन्टपछि प्रश्न, आलोचना र मुद्दा सहित सड़कमा आएको पुस्ताले मुलुकलाई नयाँ दिशानिर्देश, नयाँ आदर्श र नयाँ सन्देश दिएको थियो। उनी भन्छन्, बितेको 1 वर्षमा आफ्नै निर्देशन, आदर्श र आदेशप्रति कति इमान्दार र जिम्मेवार देखियौं भन्ने कुरा आफैले आफैलाई परीक्षा लिएको जस्तो भयो। आन्दोलनपछिको 1 वर्ष नयाँ पुस्ताका लागि आफैले उठाएका आदर्श, मुद्दा र प्रतिबद्धताप्रति कति इमान्दार र जिम्मेवार रहन सकियो भन्ने परीक्षणको समय बनेको छ। जेएनजी दिवसका सन्दर्भमा जेएनजी अगुवा चामलिङले यस्तो बताएका हुन्। 1 वर्ष अघि आजकै दिन अर्थात 23 भदौमा काठमाडौँका सड़कमा जेएनजी युवा जम्मा भएका थिए। त्यसबाट शुरू भएको आन्दोलनले सत्ता बदल्यो अनि नयाँ ढंगको राजनीतिक परिस्थिति सिर्जना गर्यो। यसको स्मरणमा सरकारले सार्वजनिक विदा नै दिएको छ। जेएनजी आन्दोलनको जगमा भएको निर्वाचन र निर्वाचनपछिको सरकारका सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाका नजरमा जेएनजी आन्दोलनको प्रमुख मुद्दा सुशासन थियो। अर्थात जेएनजी आन्दोलनमा युवा भीड़ले प्रश्न, सामाजिक सञ्जाल बन्दको विरोध मात्रै गरेका थिएनन्। उनीहरूले भ्रष्टाचार नियन्त्रण, सुशासनका साथै राज्य कसका लागि हो भनेर प्रश्न समेत गरेका थिए। जेएनजी आन्दोलनको 1 वर्षका उपलब्धिहरू यस्ता छन्, पुराना दलको वर्चस्वमा धक्का, संसद र सरकारमा युवाको वर्चस्व, सड़कको आवाज, मतादेशमा रूपान्तरण, सबै दलमा पुस्तान्तरणको बहस तीव्र, राजनीतिको केन्द्रमा युवाको मुद्दा र यो अवधिमा अपेक्षाहरू यथावत रहेका मुख्य मुद्दाहरू यस्ता छन्, भ्रष्टाचार नियन्त्रण भयो, सरकारी सेवा छिटो खै, युवाका लागि पर्याप्त रोजगारी कहिले, विदेश पलायन किन रोकिएन, राजनीतिक नियुक्तिमा खै मेरिटोक्रेसी, ठेक्का र सार्वजनिक खरिदमा पारदर्शी बढ़्यो, राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र कति सुधारियो। यो खबरका मुख्य मुद्दाहरू हुन् यी। उपलब्धि र अपेक्षा यथावत उपशीर्षकमा पछिल्लो समयसम्म यथावत रहेका प्रश्नहरू बुदागत रूपमा छापिएको हो। बदलियो सत्ता बदलिएन प्रश्न शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा छापिएको यो खबर हो।
2: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि प्रभावित क्षेत्रमा 3 वटै सुरक्षा निकायले खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइरहेका छन्। बाढ़ीले पुर्याएको क्षतिको गहिरो घाउ अझै निको भएको छैन, तर प्रभावित नागरिकको अर्को पीड़ा बनेको छ समयमै राहत नपाउनु। बाढ़ी आएको लामो समय बितिसक्दा पनि भोटेकोशी र त्रिशुली नदी आसपासका प्रभावित बस्तीमा खाद्यान्न, खानेपानी, औषधि तथा अत्यावश्यक सामग्रीको अभाव कायमै रहेको स्थानीयको गुनासो छ। त्यसका विभिन्न स्थानबाट ठूलो परिमाणमा राहत सामग्री संकलन भइरहेको भए पनि पनि ती सामग्री प्रभावित नागरिकसम्म अपेक्षित गतिमा नपुगेको भन्दै सरकारको कार्यशैलीप्रति आक्रोश बढ़दै गएको छ। बाढ़ीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेको खोज तथा उद्धार अभियान भने प्रभावित क्षेत्रका नागरिकदेखि स्थानीय तहसम्म प्रशंसित भइरहेको छ। ताडीमा फँसेका नागरिकको उद्धार, जोखिमपूर्ण स्थानमा पुगेर खोजी तथा बेपत्ताको सम्भावित क्षेत्रमा सञ्चालन गरिएको अभियानमा सुरक्षा निकायले खेलेको भूमिकालाई स्थानीयले उच्च मूल्याङ्कन गरेका छन्। तर सुरक्षा निकायको प्राथमिकता अहिले पनि उद्धारमै केन्द्रित छ। विशेष गरी भुटेकोशी तथा त्रिशुली नदी आसपासका क्षेत्रमा रहेका ठूलो संख्याका जलविद्युत आयोजनामा बाढ़ीपछि फँसेका वा सम्पर्कविहीन भएका कर्मचारी तथा कामदारको खोजी गर्न सुरक्षा फौज परिचालन गर्नुपर्ने अवस्था छ। जोखिमपूर्ण भूगोल, क्षतिग्रस्त सड़क तथा पुल र नदीको तीव्र बहावका बीच सुरक्षाकर्मीको ठूलो जनशक्ति उद्धार तथा खोजीमै खटिनुपर्दा राहत वितरण लगायतका काममा उनीहरूको प्रत्यक्ष संलग्नता सीमित भएको स्थानीयको भनाइ छ। सुरक्षा निकायलाई राहत वितरणमा दोष दिन मिल्दैन, उनीहरू त ज्यान बचाउन जोखिम मोलेर खटिएका छन् स्थानीयको भनाइ छ। समस्या राहत व्यवस्थापन र वितरण प्रणालीमा देखिएको छ। स्थानीय तहका जनप्रतिनिधिहरू संघीय सरकारले स्थानीय सरकारसँग पर्याप्त समन्वय नगरी राहत तथा पुनर्स्थापनाका काम अघि बढ़ाउन खोज्दा समस्या थपिएको बताउँछन्। उनीहरूका अनुसार प्रभावित नागरिकको वास्तविक संख्या, घरधुरीको अवस्था, तत्काल आवश्यक सामग्री र जोखिममा रहेका बस्तीबारे सबैभन्दा नजिकको जानकारी स्थानीय तहसँग हुन्छ। तर स्थानीय सरकारलाई पर्याप्त जिम्मेवारी र स्रोत नदी केन्द्रबाटै सबै काम सञ्चालन गर्न खोज्दा राहत वितरण ढिलाइ भएको उनीहरूको आरोप छ। भोटेगोची बाढ़ीपछि उद्धारमा सुरक्षा निकाय सफल, राहतमा सरकार असफल शीर्षकमा आजको नेपाल समाचार पत्र दैनिकमा यो खबर छ।
0: रसुवाको भोटेकोशी नदीमा गत भदौ 10 गते गएको भीषण बाढ़ीको दुई साता बितिसकेको छ। मुख्य गरी रसुवा र नुवाकोट नराम्ररी प्रभावित भएका छन्। पीड़ितहरूले घरबार गुमाएर विस्थापित हुनु परेको छ। कतिपयका परिवारका सदस्य बेपत्ता भएका छन्। बाढ़ीले विद्यालयहरू बन्द हुँदा विद्यार्थीहरूको पढ़ाई प्रभावित भएको छ। बाढ़ी प्रभावित क्षेत्रका नागरिकहरू मनोवैज्ञानिक त्रासमा छन्। सरकारले भने राहत वितरणमा दाल चामललाई मात्र केन्द्रित गरेको छ। विनाशकारी बाढ़ीको दुई साता भन्दा कम समयमै सरकारले उद्धार राहत तथा पुनर्स्थापनामा तीव्रता दिएको दावी गरे।